0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बार चाहिँ।
1: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
2: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सिर्जना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
5: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
1: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
9: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
9: साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98483068858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने,
10: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
11: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने।
1: राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98 20 43 41 61।
12: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
13: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
12: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
13: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
12: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
13: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
14: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ

0: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यहीँ जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यहीँ जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
1: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भुरीगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, सन् 2026 जून 2 तारीक अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकता मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने विज्ञको सुझाव।
3: नातिकन अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
0: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।

0: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
0: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि, मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: काया कहिरनमा अब खबरको सिलसिला। नागरिकको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एसियाको द्वन्द अर्थात मध्य पूर्वको द्वन्दका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जेठ सत्रमा अस्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लीक छोडेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोडेको विषयमा त्यसबेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखले सहजीकरणमा संसदको जस्तोसुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भूल्न नहुने उहाँको भनाइ छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक संचालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भए। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनैतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। चार वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीटसहित सरकारको नेतृत्व गरेको छ। रासपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कांग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। यसैबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 80 अर्ब रूपियाँ भन्दा बढ़ीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वाग्लेको भनाई रहेको छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रूपियाँ व्यय भार हुने भएको छ। आर्थिक वर्ष 2083-84 बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झण्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ़दा कति व्यवहार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ़दा वार्षिक 60 अर्ब रूपियाँ व्यय भार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
3: काया कैरनमा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333 4-93-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेव्य नेतृत्वमा छाया सरकार, 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ़दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 बजेटले श्रम, रोजगार, सिप विकास, उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ। रोजगारमुखी उत्पादन, पारिश्रमिक सहितको इन्टर्नशिप, सामाजिक सुरक्षा विस्तार, सुरक्षित वैदेशिक रोजगारी, विप्रेषणको उत्पादनशील लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन्, युवालाई स्वदेशमै अवसर दिन्छ कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस शुरू भएको छ। साथी महेश गेवालीले श्रम, रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बर्डालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ।
5: विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानु भएको छ, रकम विनियोजन गर्नु भएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नु भएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन, यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्।
6: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्,
5: उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि शंका गर्ने ठाउँ त्यहाँ पनि छ। प्याकेजिङ राम्रो आयो, कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखेको हो नि, निकैले नयाँ एनाउन्समेन्ट के दियो त
6: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन
5: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ तर यो भन्न मात्रै मिल्छ तर अपर्याप्त हो यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ मैले शत प्रतिशत कार्यान्वयनमा जटिलता देख्छु तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन त्यसले खासै होप दिँदैन त्यो कारणले गर्दा जटिल हुन्छ
6: अब जुन अहिलेको बजेट छ अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ
5: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल प्लान यसरी ल्यायो भने चाहिँ के होला बिग्रिँदैन केही पनि राम्रो पनि केही पनि हुँदैन किनभने यसले क्लियर दिएन
6: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ
5: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ नत्र यो नारा नारामा मात्रै सीमित हुन्छ यो अगाडि बढ्दैन यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ त्यो कारणले गर्दाखेरि नआत्तिकन अहिले पनि बिग्रिया केही पनि छैन यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ
3: श्रम रोजगार तथा प्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।

0: नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि संचार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिङ्कले दूरसंचार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कले फेरि देखायो चासो विषयमा कान्तिपुरमा खबर छ।
1: कायक इरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू मानव बेचबिखन, अनलाइन स्क्याम, जबरजस्ती, श्रम तथा मानसिक र शारीरिक शोषणको शिकार बन्ने क्रम बढ़दो छ। पछिल्लो पटक भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल फेरि उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका ती 453 जना नेपालीलाई उद्धार गरेर यही शनिबार नेपाल फर्काइएको हो। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्त नेटवर्किङ व्यवसायमा लगाएको थियो। किन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याई बन्धक बनाउने घटना यो पहिलो पटक भने होइन। उहाँका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डिब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास राघचीले सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने

0: इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकासँग अप्रेलमा भएको युद्ध विरामलाई जारी राख्नका लागि लेबनानमा युद्ध विराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्ध विराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
1: अब खेल खबर। श्रीलंकामा हुने लंका प्रिमियर लीग एलपीएल 2026मा नेपाली क्रिकेट टोलीका तीन खेलाड़ी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐडी र ओपनर खुशर भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। चार पटकको विजेता ड्राफ्टमा किंग्सले सन्दीप लामिछानेलाई 20,000 अमेरिकी डलरमा अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐडी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत 15,000 अमेरिकी डलरमा अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई 15,000 अमेरिकी डलरमा आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लीग अनुभव हुनेछ।
0: खेलकै अर्को खबरमा, दोस्रो सिजनको यही जेठ 22 गते शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर कबड हलमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोनिक्स म्यानेजमेन्ट ले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनैतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
1: नेपाल दूध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र शहर बीच पुलको रूपमा रहेर शहरबाट वार्षिक करिब 28 अर्ब रूपियाँ कारोबार भएको छ।
0: पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्टका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
1: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको सानेको भनाइ छ। पूर्वतिरको होड़ पश्चिमतिरको दौड़
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरोकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ़नुपर्ने विज्ञको सुझाव।
0: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
0: र अन्तिममा आजको कार्टुन गजबसभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका दुई हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुशी हुँदै दुवै हातले थाप्दैछन् अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: दैलेखको भैरवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँच जना घाइते।
1: वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
0: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडप बारे जाँचबुझ आयोगले काम थाल्यो, घटनास्थल पुगेर छलफल गर्दै।
1: र नेपालले सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा साविक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने मौका।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखको भैरवी गाउँपालिकामा सुदूरपश्चिम प्रदेश 01001 छ 49-64 नम्बरको डबल क्याब बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ हिँडेको जीप दिउँसो 1 बजेतिर भैरवी गाउँपालिका साथका काली गौड़ा स्थित भित्री सड़क खण्डमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकाएले दुर्घटनामा परे कालीकोटको शुभकालिका गाउँपालिका 5 का 36 वर्षीय चालक कलबहादुर रोकाए, वडा नम्बर 4 का 39 वर्षीय मित्र सुनार र वडा नम्बर 6 का 60 वर्षीय पुतली सरा विकको ज्यान गएको बताउनुभयो। उहाँहरूलाई उपचारका लागि अस्पताल दैलेख अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कलम सुनार, सुमत विक र नयन सुनार घाइते हुनु भएको छ। घाइते मध्ये सुमत र नयनको अवस्था जटिल रहेकाले उहाँहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ भने अन्यको दैलेख अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: डडेलधुराको परशुराम नगरपालिका 5 बाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थ बहादुर थापा मगरको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायक उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका वडा नम्बर 5 अन्तर्गत महाकाली नदीको कलपट्ठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परी गाउँका कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको बर्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको छ। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारामा उनीहरूले प्रयोग गर्ने ट्यूब फेला परेको थियो। त्यसकै आधारमा प्रहरीले खोजी कार्य अगाडि बढ़ाएको थियो।
1: ताङको तुलसीपुर महानगरपालिका 5 गुल्मा चोकमा टिप्पर र मोटरसाइकल ठक्कर खाँदा बाबु छोराको मृत्यु भएको छ। रा 4P3390 नम्बरको मोटरसाइकल र रा 1K2192 नम्बरको जीप ठोकिँदा मोटरसाइकलमा सवार बाबु छोरा दुईजनाको ज्यान गएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै लोमै नगरपालिका 5 का 35 वर्षीय मनोज कुमार नेपाली र उहाँका 5 वर्षीय छोरा मिरान्त नेपाली रहनु भएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका बाबु छोराको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार 34 वर्षीय अनुसार परिवार सामान्य घाइते हुनुभएको छ। दुर्घटनामा संलग्न टिप्पर र त्यसको चालक दाङको शान्तिनगर गाउँपालिका 3 बस्ने 39 वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका 6 तल्लो बजार स्थित श्यामसुन्दर अग्रवालको शिव इम्पोरियम कपड़ा पसलमा हिजो साँझ छापामारी सुन चाँदीका करिब 3 करोड़ मूल्यका गरगहना सहित 2,19,500 नेपाली रूपियाँ र 8,11,800 भारतीय रूपियाँ बरामद गरेको छ। भारतीय मूलका व्यापारी 63 वर्षीय अग्रवाल नेपालगंज उपमहानगरपालिका 10 का स्थायी बासिन्दा हुनुहुन्छ। आफ्ना बुवाले शुरू गरेको व्यवसाय विस्तार गरी उनले थोक मूल्यमा कपड़ाको व्यापार गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहराका अनुसार इम्पोरियममा भारतीय रूपियाँ र गरगहना धितो राखी उच्च ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। व्यापारी अग्रवालको गोदाममा सुन र चाँदीका गरगहना राखिएका 185 थान बट्टा, पोका र डिब्बा बरामद गरिएको छ। उनको गोदामबाट पैसा गन्न प्रयोग हुने मेसिन समेत बरामद गरिएको बताइएको छ। अग्रवाललाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी बोहराले बताउनु भएको छ।
1: सल्यान प्रहरले भन्कारको पनि नगरपालिका बाह्र निगाल चुला स्थित बस्नेउरा सामुदायिक वन क्षेत्रबाट तीन थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा बन्दुक बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बरामद बन्दुक कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो। यसै गरी बाक्सा नगरपालिका दुई थार मारे बजारबाट लागू औषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन्। राङबाट सल्यानतर्फ हिँडेको सवारी साधन चेक जाँच गर्ने क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध 440 मिलिग्राम तौल भएको धुलो पदार्थ फेला परेको हो। प्रहरीले बाक्सा नगरपालिका साथका 37 वर्षीय शुभाराम ओलीलाई पक्राउ गरेको जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081 534 328 फेरि सुन्नुहोस् है 98480 27590
8: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो
9: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि
8: कहाँ त्यसो भन्नुभएको हजुर हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि
10: हजुर तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्
11: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर खडकलाल पन्थी सृजना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98649201 11
12: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz
13: मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण
14: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ
13: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081 534 017 081 536 275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार
15: रेडियो भेरी एफएम
0: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु पाँचजना घाइते घाइतेहरूको उपचार चल्दै वीरेन्द्रनगरबाट ठूलो परिणाममा गरगहना र नगद बरामद थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचपुछ समितिको टोली घटनास्थल पुगेको छ एसएसपी विमल राज पौडेल नेतृत्वको टोली सिमकोट पुगेर काम शुरू गरेको दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिकहरू घटनामा संलग्न व्यक्ति र सीमामा जोड़िएका क्षेत्रका जनप्रतिनिधि राजनैतिक दलका नेता र नागरिक अग्रसँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको थियो यसअघि गत जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख बजेट विनियोजन गरेर यो क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद शुरू भएको हो जिल्ला सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए विवाद समाधान गर्न जेठ 11 गते नापी विभागका उपमहानिर्देशक सुशील ढंगोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमल राज पौडेलको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन गरिएको छ
0: कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढ़ाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताउनु भएको छ राष्ट्रिय युवा परिषदद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले उद्यमशीलताको प्रवर्धनका लागि कृषकलाई ब्याज अनुदान दिँदै आएको बताउनुभयो यसमा प्रदेश सरकारले 1 करोड़ भन्दा बढ़ी रकम विनियोजन गरेको उहाँको भनाइ छ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकालले अब युवा आफै उत्पादनमा कसरी जोड़िने भन्ने अवस्थाको वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो उहाँले नगरपालिकाले 40 वर्ष मुनिका महिलालाई अटो चालक तालिम प्रदान गरेको बताउनु भएको छ राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहेनाथ गौतमले नेपाली नागरिकलाई स्वदेशमा बस्ने वातावरण बनाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने उद्देश्य प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो प्रदर्शनीमा कर्णालीका स्थानीय उत्पादन मासी चामल सिमी कोदो कागुनो चिनो फाप्रो राडीपाखी उन तथा अल्लुबाट बनेका कोट, टोपी, दौरा सुरुवाल लगायतका कपडा, जैविक तेल तथा चिया, मोरिङ्गा, केराबाट उत्पादित म्याट, मह जस्ता स्थानीय वस्तुका करिब 20 कक्ष राखिएको आयोजकले जनाएको छ।
1: जुम्लामा भालुको आक्रमणबाट 8 भेडा मरेका छन्। गुटेश्वर गाउँपालिका 4 स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परि 8 भेडा मरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिग्राम खनालले बताउनुभयो। स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो। रातिको समयमा गोठमा राखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ। रातिको समयमा घटना भएकाले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रति भेडाको न्यूनतम मूल्य 18,000 पर्ने भएकाले 8 भेडा मर्दा करिब 2,00,000 नोक्सानी भएको भेडापालक किसान अधिकारीको भनाइ छ।
0: हुम्लामा 1 अघि आगलागीमा परि जलेर नष्ट भएका पीड़ितका घरहरू स्थानीयको सहयोगमा पुननिर्माण गरिएको छ। सर्केघाट गाउँपालिका 3 उनापानी गाउँका आगलागी पीड़ितहरूका घरहरू स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएको हो। 2082 साल जेठ 14 गते आगलागीबाट घर जलेर नष्ट भएका उनापानी गाउँका 8 पीड़ितका नयाँ जस्ता पाताका छाएका घर निर्माणको कार्य सम्पन्न भएको वडाध्यक्ष अखिल कार्कीले बताउनुभयो। 8 घर ढुङ्गा, काठ र माटो प्रयोग गरी निर्माण गरिएको बताइएको छ। काठ र ढुङ्गा ओसार्ने कार्य सबै उनापानीका गाउँवासीले मिलेर गरेका थिए भने घरको अन्य संरचना निर्माणमा पनि गाउँवासीको उल्लेखनीय सहयोग रहेको उहाँको भनाइ छ। यी 8 घर 6 अवधिमा निर्माण गरिएका हुन्।
1: धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
16: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
17: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।
18: यहाँको पुजारी को हुनुहुन्छ?
19: मैले चिनियालाई
18: यो तिनको छाना फेरेर पित्तलको राख्ने, गजुरमा सुनको जलप राख्ने,
20: 4-5 करोड जति लाग्छ त्यो सब उहाँले दिइबक्सिन्छ।
19: तपाईँले ठेक्कामा निर्माण गर्नुभएको सरकारी भवनहरू चर्किसके, पुलहरू बन्दा बन्दै भत्किसके, सड़कहरू बन्दा बन्दै खाल्टा खुल्टु भइसके, देशका संरचनाहरू पनि त यो मन्दिर जस्तै पवित्र हुन् नि। त्यसरी कमाएको पैसाले हामी यो मन्दिर बनाउन दिँदैनौ।
20: कस्तो खालको टुप्पा पुजारी रहेछ भने
19: त्यसरी पूजा गर्दैमा भगवानले माफी दिलान् र
18: तपाईँहरूलाई त मैले चिनिन नि।
2: हामी अत्यार दुरुपयोग अनुसन्धान आयोगबाट तपाईँसँग केही कुरा सोध्नु पर्ने भएकोले तपाईँ हामीसँग हिँड्नु होला।
20: ए हजुर, तपाईँलाई फोन गर्दैछु म, लौ न छिटो
21: उता गएर कुरा गर्न मिल्छ, तपाईँ हामीसँग हिँड्नुहोस्।
19: त्यसरी पूजा गर्दैमा भगवानले माथि दिलान् र
22: तपाईँले कमाउनु भएको प्रतिष्ठा कसरी जपत गर्न सक्दैन? पदको दुरुपयोग गरी आर्जेको सम्पत्ति जपत हुन सक्छ?
23: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
24: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
25: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
24: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
26: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
27: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बात चाहिँ।
28: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू, छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
29: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलाकाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर चार एरी चोकदेखि 200 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
30: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली विकास बैंकको 2.5 अर्ब रूपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले फेरि आन्दोलन गरेका छन्। लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। रयाली सहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्ना माग राख्न खोजे पनि सुनवाई नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगंज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कड़ा कार्यवाही गर्न माग गरेका छन्।
29: नारायण हिचे दरबारमा हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना भएको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, शारदा र कुमार खड्का विक्रम पनि मारिएका थिए। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्यायको समक्षमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ राणाभाटले युवराज दिपेन्द्रले पारिवारिक सदस्यलाई गोली हानेर हत्या गरी अन्त्यमा आफैलाई गोली हाने आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा नेपालले पनि भारत

0: अघि नेपालसम्म विजेता र भुटानसम्म उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। सेमी फाइनलका खेलहरू बुधबार हुनेछन्। आठौं संस्करणको सात महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: दैलेखको भैरवी गाउँपालिकामा डबल क्याब बोलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना घाइते।
1: वीरेन्द्र नगरबाट ठूलो परिणाममा घर गहना र नगद बरामद, थप अनुसन्धान हुँदै।
0: हुम्ला र बाजुराको सीमा विवाद तथा दोहोरो झडप बारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँच व समितिको टोलीले काम थाल्यो। घटनास्थल पुगेर छलफल गर्दै।
1: र नेपालले सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने, नेपाललाई बदला लिने मौका। अवस्त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एट ट्राइसेका प्रायोजक भुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर भुलिगाउँमा जाऊ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
6: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एगो नजिकै सरेको सहर जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 9858349543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
7: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
8: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
7: ए के बिर्से के बिर्से भनेको त छातै पो बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
8: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
7: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
8: हो नि, बिहान काम दिउँसो आराम।
9: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
10: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
11: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भन्दा छ, हेर त त्यही जाने हो नि।
12: साउथ मिष्ठान्न भण्डारमा।

0: छोला समोसा दुनट पकौडा चाउमिन भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस् हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउद मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुस् त,
3: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाय, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाऊ।
1: मेरो त कहलाई सरदान जाली।

एउटा साझा फुलबारी हो जहाँ नाग छाला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनेछ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
5: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत श्रम, रोजगार, सिप विकास, उद्यमशीलता, औद्योगिकरण तथा वैदेशिक रोजगारीका क्षेत्रमा विभिन्न नयाँ कार्यक्रम र नीतिगत व्यवस्था अघि सारिएको छ। बजेटमा रोजगार आबद्ध उत्पादन क्षेत्र सञ्चालन, पारिश्रमिक सहितको इन्टर्नशिप, राष्ट्रिय योग्यता ढाँचा कार्यान्वयन, श्रमिकको सामाजिक सुरक्षा विस्तार, वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने व्यवस्था, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना तथा स्टार्टअप र नव उद्यम प्रवर्धन जस्ता विषयलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमहरूले वास्तवमै रोजगारी सृजना गर्छन् कि गर्दैनन्, युवाहरूलाई स्वदेशमै अवसर दिन सक्छन् कि सक्दैनन्, वैदेशिक रोजगारीको बाध्यता कम गर्न मदत पुग्छ कि पुग्दैन र बजेटका घोषणाहरू कार्यान्वयनमा कतिको सफल होलान् भन्ने विषयमा बहस चलिरहेको छ। आजको देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेटमा श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्ध बारे श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग विस्तृत कुराकानी गर्दैछौ। कार्यक्रममा स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: अस्ति शुक्रबार 15 गते आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक भइसक्यो। अब हाम्रो विषयवस्तु अथवा हामीले सुन्नुपर्ने कुराकानी भनेको श्रम र रोजगारी। अब त्यसलाई छोएर हेर्दाखेरि 83-84 बजेट चाहिँ तपाईँले अहिलेसम्म गरेको, तपाईँले अहिलेसम्म भेटाएको कुराकानी विश्लेषण गर्दाखेरि कस्तो रह्यो?
1: हजुर, अब यो बजेटको कुरालाई चाहिँ मैले कसरी हेरेको छु भन्दा, अस्ति शुक्रबार जुन एनाउन्स भएको बजेट छ, यो चाहिँ पहिलाको भन्दा खासै फरक बजेट आएको देखिँदैन। एक दुईवटा नयाँ कुराहरू त छन् चाहिँ, तर त्यो आएका नयाँ कुरामा पनि स्पष्ट रूपमा यसको अगाडि बढ्ने मार्गचित्र कस्तो हो भन्ने कुरा चाहिँ अहिले नै देख्न पाइएको छैन। त्यो कारणले ती केही कुराहरूमा चाहिँ अलिकति बेनिफिट अफ डाउट भनौँ, होइन, हामीले चाहिँ अब शंकाको लाभ चाहिँ दिन पाइयो। तर त्यो बाहेक चाहिँ यसो खासै नौलो कुरा आएन। र मलाई यसमा अब एउटा राम्रो लागेको पार्ट चाहिँ के हो त भन्दाखेरि, उहाँहरूले विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा जुन विनियोजनै गरेर जानुभएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागत योग्य कुरा छ। किनभने योभन्दा अगाडि यसरी छुट्याइएको थिएन र यसले गर्दा कन्फ्युजन थियो, वैश्य रोजगार बोर्डबाट कसरी खर्च गर्ने, के गर्ने भन्ने खालका कन्फ्युजनहरू थियो। त्यो अब नरहला, अब त्यसको कार्यविधि बन्दै बाँकी पनि होला फेरि, जस एउटा खालको एउटा राम्रो स्टेप हो। अर्को चाहिँ जुन वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट, यो चाहिँ मेरो इन्ट्रेस्टको विषय पनि थियो, मैले त्यसमा स्टडी गर्नको लागि भनेर एउटा प्रपोजल पनि लेखेर बुझाएको थिएँ ठाउँ ठाउँमा, भन्छ यो मेरो इन्ट्रेस्टको विषय त्यहाँ आएछ, यसले गर्दाखेरि म खुसी हुने नै भएँ। किनभने यसले फेरि लङ टर्ममा हामीलाई राम्रो पनि गर्छ, किनभने यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। अब यसले राम्रो कुरा गर्छ, यसले भोलि गएर हामी प्रतिस्पर्धात्मक अर्थतन्त्रको कुरा गरेका छौँ भने विदेशबाट फर्केर आएकाहरूलाई खुला प्रतिस्पर्धामा यहाँ जान पनि सकिन्छ होला। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, त्यो लगानी आकर्षण गर्नका लागि गरेका कुराहरू पनि राम्रा छन्। जस्तो यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउने भनेको छ, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैरआवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को यो इम्प्लोइमेन्ट लिङ्क प्रोडक्सन जोन सञ्चालन गरिने भनेको छ, अब यसको डिटेल्स त अब हेर्नै बाँकी छ, तर यसको बाई नेम चाहिँ नेचर नेम चाहिँ राम्रै होला जस्तो मैले अनुमान गरेका छु। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन। त्यसपछि डायस्पोराको सिप पुँजी र सञ्जालको चाहिँ सदुपयोग गर्ने चाहिँ यो कस्तो खालको हुने के हुने हेर्न बाँकी छ, तर कमसेकम जुन विदेशमा रहनुभएको डायस्परालाई यसमा इंगेज गर्ने कुरा चाहिँ राम्रो कुरा हो। अर्को चाहिँ यो जुन बाँझो जमिन र सरकारी जग्गाहरू जुन युज नभइरहेको, उपयोग नआइरहेको छ, त्यस्ताहरूलाई चाहिँ एग्रो पुलिङ गर्नलाई भन्नुभएको छ। हामीले योभन्दा अगाडिको कुरा पनि गरेका थियौँ, होइन, एग्रिकल्चर र टुरिज्म हाम्रो चाहिँ यो फरेन इम्प्लोइमेन्टको विकल्प वा रिटर्नीहरूको चाहिँ एउटा बेस्ट चोइस हुनसक्छ भनेर, यो कुराहरूले चाहिँ यसलाई हेल्प हुनसक्छ। यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्। अर्को

0: कुरा कुराहरू जस्तो सम्मानका कुराहरू छन् र उत्प्रेरणा दिने खालका कुराहरू पनि छन्, जस्तो फर्स्ट लस रिकभरी हुने गरी चाहिँ कर्जा सुरक्षाको कुराहरू आएको छ भने अब यो कस्तो खालको हुने, त्यो म्यान्डेट कतिसम्म हुने, रेन्ज कति हुने, त्यो अब हेर्न बाँकी छ। तर जोस यसले एउटा खालको उत्साह त दिन्छ नै, यो राम्रो कुरा हो। अब एआईको क्षेत्रमा ख्याति कमाएकाहरूलाई बोलाएर प्रमोट गर्ने पनि भनेको रहेछ, त्यसपछि यो सामाजिक सुरक्षालाई चाहिँ अलिकति ब्रोडर बनाउने, जसले आफ्नो आफैलाई केयर गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ अर्काका लागि यो कुरा चाहिँ अलिकति छोड्नुहोस् भनेर एउटा खालको सोसल रेस्पोन्सिबिलिटीको कुराहरू उठाएको छ, त्यो पनि राम्रो लागेको छ मलाई। धेरै कुराहरू राम्रा राम्रा पनि यहाँ देखिएको छ, तर यति हुँदाहुँदै पनि यसले चाहिँ समग्र रूपमा श्रम रोजगारको क्षेत्रलाई खासै नयाँ उत्साह एकदम लै यो चाहिँ आयो र हाम्रो सरकार हो भन्ने खालको चाहिँ अझै पनि त्यस्तो खालको जुरुक जुरुक बनाउने खालको चाहिँ भएन। किन यो भनिराखेको छु भन्दा, हामीहरूले योभन्दा अगाडिका सरकारहरूले गरेनन् गरेनन् भनिराख्दाखेरि उहाँहरूबाट अपेक्षा पनि त थिएन नि, तर जसको बलमा जसको भोटका कारणले गर्दाखेरि जितेर आएको सरकार, म्यान्डेट लिएर आउनुभएको सरकार छ, त्यो सरकार नै यति यो के भन्छ सामान्य खालको चाहिँ एनाउन्समेन्टमा मक्ख पर्दाखेरि त यो त पहिलाको भन्दा अलिकति सब स्ट्यान्डर्ड पो भयो कि भन्ने चाहिँ मलाई शंका लागेको छ, यसलाई मैले चाहिँ त्यसरी बुझेको छु।
1: तपाईँले सुरुमा पनि भन्नुभएको थियो 83-84 अङ्क चाहिँ फेरियो, तर तपाईँको त्यो जुन पद्धति थियो, पुरानै सिस्टम अथवा पुरानै कल्चर भनौँ, संस्कार, यो बजेट भाषण गर्ने अगाडिको सरकारको जस्तै देखियो भन्ने कुरा अलिकति चित्त बुझ्दो भएन भन्ने कुरा तपाईँले बताउनुभयो। त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ अथवा त्यो पहिलेको जस्तै दोहोरिएका कुराहरू चाहिँ के छन्?
0: अब पपुलर डिसिजन्सहरू जस्तो एक्जाम्पलको लागि अब हामी 1000 जनालाई सिप दिन्छौँ होइन, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्छौँ, कर्जा सुरक्षाका कुरा गर्छौँ भन्ने पहिला पनि त थियो नि, नभएको कुरा त होइन, खालि रिप्याकेजिङ न हो। अब रिप्याकेजिङलाई नै खुसी हुनुपर्ने त के भयो र नयाँ नौलो के आयो त? जस्तो अब इन्सेन्टिभको कुराहरू गर्दाखेरि एक दुईवटा नयाँ कुरा मैले देखेको भनेको, जस्तो गिग वर्कर्सहरूलाई चाहिँ हामी यो फर्मल सेक्टरमा ल्याउँछौँ भन्ने कुरा, यो चाहिँ नौलो हो, अब यसलाई त आउटस्ट्यान्डिङै मान्नु पर्यो किनभने योभन्दा अगाडिसम्म आइसकेका थिएन। अब त्यो भनेर फेरि पहिलाकाले नसोचेको पनि होइन नै, पहिला जस्तो मागपत्रहरू हामीले यसो हेर्दाखेरि पहिलाको ट्रेड युनियनका साथीहरूले यो गिग वर्कर्सहरूलाई अर्गनाइजै गरिसक्नु भएको छ भनेदेखि त्यो फर्मलाइज नगरिकन बाध्यता पनि थियो। अब के भयो त भन्दाखेरि अहिले गरेको कुरामा एकदम नौलो नयाँ ल है, यो चाहिँ एकदम के भन्छ उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के हुन्छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला त्यो वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि शंका गर्ने ठाउँ त्यहाँ पनि छ। अर्को बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था भनेको छ। अब यो रोजगारदाताबाट भुक्तानी गर्ने भनेर चाहिँ गराउँदाखेरि हामीसँग बायोलेटरल एग्रिमेन्टको फाउन्डेसन राम्रो छैन, अनि हामीले चाहिँ त्यताबाट चाहिँ रिकभर गर्छौँ भन्ने के आश भएर अहिले हामीले मलेसिया पठाइरहेकोमा जुन समस्या देखिराखेका छौँ होइन, बाहिरबाट भन्दाखेरि त फ्री भिसा फ्री टिकट भनेको छ तर तिरेर गइराखेको छ भने त्यसलाई हामीले कन्ट्रोल गर्न नसकिरहेको अवस्थामा त्यो कसरी गर्ने? हुन त फेरि एउटामा चाहिँ यो के अरे बायोलेटरल एग्रिमेन्टलाई रिभिजन गर्ने, त्यसलाई राम्रो बनाउने, स्ट्रेन्थेन गर्ने पनि कुरा आएको छ, त्यसपछि के अरे दूतावासलाई चाहिँ सबल बनाउने, अलि सुदृढ बनाउने भन्ने पनि कुरा आएको छ। तर त्यो सबल र सुदृढ बनाउने चाहिँ कूटनीति, आर्थिक कूटनीतिमा फोकस भनेर चाहिँ लेखिएपछि त हाम्रो श्रम कूटनीति कता गयो? त्यहाँ पनि ग्याप देखेँ मैले होइन, अझै त्यो सँगसँगै जानुपर्ने कुराहरू हुन्थ्यो होला, तर त्यो चाहिँ कस्तो खालको भयो भने अहिले हेर्दा साउन्ड्स एकदम फेसिनेटिङ, प्याकेजिङ राम्रो आयो, अनि अब अर्को चाहिँ के भन्दाखेरि कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ? अब त्यो त पहिला पनि कुरा चलिराखेकै त हो नि, अब यसले नयाँ एनाउन्समेन्ट के दियो त? अब यसका लागि त्यो अघि भनेको 3 अर्बबाट त खर्च हुने हो भने त्यो ठाउँमै गइरहेछ कि छैन भन्ने कुरा त शङ्का हुने भयो नि त। अनि अर्को चाहिँ सिप सिकेर मात्र वैदेशिक रोजगारीमा पठाउने भन्ने कुरा यो अगाडिदेखि नै चलिरहेको कुरा हो, उहाँहरूले होइन प्रोग्रामको रूपमा ल्याउनु भयो, राम्रो छ। तर अब हामीले चाहिँ यो जुन अघिको भनेको सिप विकासको तालिमसँग यसलाई कसरी जोडेर हेर्ने, यसको कार्यविधि कस्तो हो, पहिला जस्तै गरी चाहिँ वैदेशिक रोजगार बोर्डले जुन तालिम दिएर सकायो त्यस्तै खालको नेचरमा पो जाने हो कि, त्योहरू चाहिँ अलिक हामीले ध्यान दिन सकेनौँ भने फेरि डिजास्टर हुने कुराहरू हो। एउटै मान्छेले 25 तालिम लिन्छ, 25 सर्टिफिकेट राखेर सिबी बनाउने बाहेक केही पनि हुँदैन, त्यसको भत्ता खाने काम मात्रै हुन्छ, यो केही पनि हुँदैन। सो यस्ता कुराहरूमा अलिकति ध्यान दिनु पर्यो, हुन त उहाँहरूले ध्यान सोच्नु भएको होला होइन, किनभने टाइम एन्ड अगेन उहाँहरूले है हामी चाहिँ यसमा छौँ भन्नुभएको छ त्यो कुराहरू। र अब एकदम बिल्कुलै नौलो नेपालको लागि अलिकति कन्ट्री स्पेसिफिक चाहिँ नौलो कुरा के छ भन्दा, यो रेमिटेन्समा चाहिँ रिसिटको आधारमा यो लटरीको कार्यक्रम भनेको छ, नेपालको लागि लटरी कार्यक्रम नौलो हो। बिचमा एकपटक एउटा कुरा उठ्यो थियो तर खासै त्यसले केही प्रडक्सन दिएन। तर यो जुन लटरीको कार्यक्रमले हाम्रो ओभरअल इकोनोमीलाई चलायमान बनाउँछ, यसले कन्ट्रिब्युट गर्छ भनेर सोच्न सकिने खालको चाहिँ होइन। यो लटरी कार्यक्रम विदेशतिर पनि खालि एउटा यो अलिकति यो के भन्छ फर्मल र सरकारले चलाएको संरक्षित खालको जुवा जस्तै त हो होइन। अब यसमा जोड्ने भनेको अब यसलाई यसका धेरै पहलहरू छन्, त्यसका धेरै पाटाहरू छन्, त्यसभित्र काम हुन्छ नै होला, त्यो भयो भने राम्रो, यसले इन्करेज गर्ला। तर त्यसैले त्यसकै आधारमा चाहिँ यो रेमिटेन्सेसहरू इन्फ्लो त्यताबाट हुन्छ भन्ने छैन। किन भन्दाखेरि जबसम्म हामीसँग आफ्नो नेपाल राष्ट्र बैंकको च्यानल मार्फतमा जुन तत्त जुन वैदेशिक रोजगारीमा गएका गन्तव्य मुलुकहरूका ब्याङ्कहरूसँग सम्झौता भएर कार्यान्वयनमा आउँदैन, तबसम्म रेमिटेन्सको कुरामा हामीले यसरी लटरी सट्री ल्याएर चाहिँ त्यति धेरै आश गर्न चाहिँ सकिन्छ जस्तो लाग्दैन। नौलो छ होला, राम्रो भयो भने बेस हो, तर यसैलाई चाहिँ धेरै खुसी हुने कुरा छैन, यही एउटा मात्रै चाहिँ नौलो कुरा जस्तो देखिन्छ। नत्र अरू सबै कुराहरू चाहिँ पहिला भइरहेकै कुराहरूलाई अगाडि बढ़ाएछ। जस्तो अर्को एउटा कुरा शून्य लागतको कुरा रहेछ, यो शून्य लागत भन्ने चीजलाई चाहिँ हामीले रोजगारदाताले व्यवहार्ने गरी भनेर डिफाइन नगरेको अवस्थामा फेरि शून्य लागतले कन्फ्युजन हुन्छ। हामीले रिक्रुटमेन्ट कस्टलाई अहिले पनि यो करिडोर स्पेसिफिक ट्रेड स्पेसिफिक गरेर टुक्रा गरेर यसमा लाग्ने कस्ट के हो भनेर एनालाइसिस गरेर रिपोर्ट नल्याएसम्म यो शून्य लागत भन्ने चिजले अझ थप कन्फ्युजन लिने मात्रै हो। अब कस्तो हुन्छ भन्दाखेरि यसले कन्फ्रन्टेसन बढाउँछ भनौँ न एक हिसाबले। वैदेशिक रोजगार व्यवसायीहरूले के भनिराख्नु भएको छ भन्दा हामीलाई एक महिना बराबरको चाहिँ हामीलाई सेवा शुल्क चाहिन्छ भनिराख्नु भएको छ, अनि अरू बाँकी सबैले के भन्नुभएको छ भने यो पैसा लिन पाइँदैन भन्नुभएको छ। अरूले पनि भनेको के होला भन्दाखेरि यो सेवा शुल्क भार चाहिँ कसलाई पर्नु भएन भन्दा श्रमिकलाई पर्नु भएन। अब मेरो मतको कुरो गर्नुहुन्छ भने मलाई के लाग्छ भन्दा यो उहाँहरूलाई एक महिनाको दुई महिनाको तीन महिना कति हो त्यो लिनु पाउनुपर्छ, तर त्यो कोसँग रोजगारदातासँग लिनु पाउनुपर्छ। त्यो पार्टबाट जानुपर्नेमा हामी शून्य लागत भनेर चाहिँ एकदम एम्बिगुस कुरा गरिदियो भनेदेखि त्यसले कन्फ्रन्टेसन ल्याउँछ। उसै पनि अहिले तत्काललाई वैदेशिक रोजगार व्यवसायी र सरकार बीचको सम्बन्ध त्यति राम्रो भइरहेको छैन। यो अवस्थामा चाहिँ त्यसरी चाहिँ एनाउन्समेन्ट आउँदाखेरि यसले अलिकति काउन्टर प्रोडक्टिभ हुन्छ कि अलिकति त्यो पार्टबाट नै सोच्नुपर्छ होला। यसलाई इम्प्लोयर पे मोडलमा चाहिँ गर्ने, त्यसका लागि चाहिँ सरकारले एकाउन्टेबिलिटी लिएर त्यसका लागि हामी चाहिँ नेगोसिएसन गरिदिन्छौँ भन्या भएदेखि यसले वैदेशिक रोजगार व्यवसायलाई पनि ल्याउँथ्यो, नागरिक समाजलाई पनि ल्याउँथ्यो, ट्रेड युनियनलाई पनि हुन्थ्यो, सरकार पनि सँगै हुन्थ्यो, सँगै हुन्थ्यो। तर यसले अलिकति एम्बिगस कुरा गर्यो कि जस्तो मलाई फिल भएको छ। अब बुझ्नेले आफै बुझ्छन् भन्ने खालको छोडिदिने हो भने त यसलाई त्यो त अर्थै रहेन, तर त्यसरी अलिकति क्ल्यारिटीतिर जानु पर्थ्यो कि भन्ने हो। अब यसमा मैले देखेको दुई तिनवटा कुरा राम्रो भनेकोमा अघि मैले भनिहालेँ, यो जुन रिप्याट्रिएसन डेड बडी रिप्याट्रिएसन र अनि त्यसो क्राइसिसमा भएका वर्कर्सहरूलाई फिर्ता लिएर आउने कुरामा जुन बजेट विनियोजन छ त्यो चाहिँ बेस्ट हो, यो बजेटको सबभन्दा बेस्ट पार्टै त्यही हो मैले देखेको। अब अरू भनेको चाहिँ लगभग खासै नयाँ कुरा चाहिँ अब त्यो पनि नयाँ कुरा चाहिँ होइन, तर बजेटै विनियोजन गरे भएर खुसी भयो हो, नयाँ कुरा के पनि होइन, रिप्याकेजिङ हो। नौलो कुरा आएको भनेको लटरीको कुरा हो, त्यो बाहेक त्यो जुन इन्करेजमेन्टका कुराहरू होइन अनि त्यसो प्रोटेक्सनका कुराहरू सामाजिक सुरक्षाका चाहिँ लाई एक्सप्यान्ड गर्ने कुराहरू चाहिँ उहाँहरूको इन्टेन्सन राम्रो देखिन्छ, पोजिटिभ इन्टेन्सनका साथ राम्रो कुरा अगाडि ल्याउनु भएको छ। यही प्रायोरिटीमा उहाँहरूले एकदम राम्रो स्पेसिफिकली काम गर्न सक्नुभयो भने सबैलाई सँगै ल्याएर छलफल गरेर निर्णय उहाँहरूको उहाँहरूले गर्नुहोस्, छलफलमा सबैलाई बोलाउनुहोस्, त्यो गर्यो भने चाहिँ इम्प्लिमेन्टेसन सजिलो हुन्छ होला।
1: सर तपाईँले ब्यालेन्स तरिकाले भन्नुभयो, राम्रा पक्षका कुराहरू पनि बताउनु भयो, नराम्रा पक्षका कुराहरू अथवा भनौँ न अलिकति चित्त नबुझेका कुराहरूलाई पनि ब्यालेन्स तरिकाले सन्तुलित रूपमा बताइसक्नुभयो। ठ्याक्कै भन्नुपर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
0: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ। अब कार्यान्वयनको कुरामा अघि मैले भने जस्तो धेरै ग्रे लाइनहरू छन्, त्यो ग्रे लाइनहरू स्पेसिफिक भइरहे भए अझ हामी खुसी साथ मन खोलेर भन्न मिल्थ्यो। तर के त भन्दा अब जस्तो हामीले त त्यही भएको टेक्स्टलाई नै हेरेर न भन्ने हो, टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो। यसले दुईटा पार्टबाट अपर्याप्त छ, एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको, हामीले आफैले भनेकै कुरा के हो भनेर डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसका आस्पेक्ट्सहरू, त्यो कारण डिफिनेसन गर्नै पर्छ भने। अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ।
1: अनि यो अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन?
0: अहिले कस्तो भयो भने यो बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुरिया जस्तो लाग्छ मलाई। त्यो कारणले हजुरको क्वेसनको एन्सर इज त्यसरी एकदम छैन, डिटेल्समा छैन। कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ, दुई तीन महिनाको प्लानहरू ल्याउँदैछ होइन, अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेक होल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार। अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ पन्ध्रमा आउनै पर्ने बाध्यता थियो, त्यो कारणले गर्दाखेरि प्रोबेब्ली मैले खालि डट जोड्न खोजेको, एनाउन्समेन्ट अहिले भइहाल्छ अब डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ।
1: त्यो पहिलेका बजेट भाषणले जति पनि कार्यक्रमहरू ल्याए अथवा योजनाहरू बनाए त्यसको कतिको कार्यान्वयन भए?
0: विशेष अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भए भन्ने कुरा एउटा हो भने, अर्को चाहिँ त्यसले दीर्घगामी रूपमा चाहिँ के कहाँ असर गर्यो भन्ने कुरा हेर्नुपर्छ। दीर्घगामी असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेका थियो, प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएनन् पहिलाको बजेटबाट। तर दीर्घगामी प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट एउटा मात्रै एक्जाम्पलले बुझाउनलाई, जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको, त्यसले दीर्घकामी प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो। तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन, जसलाई परेको छ उसलाई मात्रै हो, त्यो त पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो, हेर्दाखेरि एउटा इन्डिभिजुअल केस हेन्डल गरे जस्तो, तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त। त्यस्तो खालका कामहरू पहिला कहिले भए, तर के भएन भन्दा जस्तो यही के भन्छ वैदेशिक रोजगारीमा जानका लागि लिने ऋणको चक्रीय ब्याजमा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन, पहिला पनि थिएन, भनेपछि चक्रीय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन। अब यहाँनिर एउटा एनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा, त्यहाँ हिट गर्न सक्ने चक्रीय ब्याजसम्मलाई हिट गर्न सक्ने चाहिँ के भन्दा बिना धितो ऋण दिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो, तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ। नेपालमै भएको रोजगारदातासँग उठाउन सकिँदैन, अब विदेशमा भएका रोजगारदातासँग कसरी उठाउने होला र होइन, अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउने कमाउने कुराहरू बढ्छन् होइन, अनि सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ, रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ, आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट होला। तर त्यो सिप विकाससँग चाहिँ हामीले केही गरी सिस्टमेटिकली जोड्न सकेनौँ र यसै गरी बाहिरबाट आएर तीन महिने छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला। र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तीन महिना चाहिँ यहाँ गरिराख्ने बेलामा त म तीन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेका छ त्यो मेन्टालिटीलाई कसरी एड्रेस गर्छ त गर्दैन नि त। सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिमी यहाँ कुर्दाखेरि त्यहाँ पाउँछौ भन्ने ग्यारेन्टी म दिन्छु भनेर सरकारले भन्न सक्नु पर्यो नि त, त्यो त सरकारको स्कोपमा पर्दैन। त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्ट्सहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो। बरु इनबिल्ट के गर्न सकिन्थ्यो भने जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यहीँ नै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिपयुक्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अहिले छुट्टै अर्को थप सिपको कुराहरू गराख्नु पर्दैन थियो होला नि त। जस्तो एक्जाम्पलको लागि मसँग मैले त पाइनँ, मभन्दा अगाडि मेरो दाजु दिदीहरू दुई चार वर्ष जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यावसायिक भनेर तालिमै त्यहीँ गर्नुहुन्थ्यो। केही नजाने पनि त्यति त जान्नुहुन्थ्यो नि त उहाँहरूले, पूर्व व्यवसाय त कम्पलसरी थियो, हाम्रो पालिमा थिएन होइन। मभन्दा पछिको त झन् के पनि गर्नै पाइएन, हामीसँग सुन्नुसम्म पायौँ, अगाडि गाड देख्न पायौँ। त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेटभित्र ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि बाह्र कक्षा दस कक्षा पास गरी

0: होइन यो बजेटको इन्टेन्सनको लाइनमा हेर्नु हो भने त्यहाँ देखिन्छ हामी चाहिँ जनशक्तिलाई यहाँ रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ कि ओभरअल अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्। तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्, त्यो 2200लाई घटाएर 2000 ल्याउनको लागि प्लान के त, त्यो त यहाँबाट देखिँदैन। ल रिटेन्सनको कुरा गरियो, भोलि फर्केर आइसकेकाहरूलाई तिमीहरू जान पाउँदैनौ भनेर रोकेर त भएन होला, होइन? कसरी रिटेन गर्ने त हाम्रो स्पेसिफिक क्षेत्र बनाइदिनु पर्यो नि त, सरकारको पार्टबाट के हो भइरहेछ त, त्यो चिज त देखिएन यसबाट। भनेपछि यो पार्टबाट म स्केप्टिक छु होइन, तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङै भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो, तर पनि त्यति धेरै होपफुल अहिले नै त भइराख्ने अवस्था चाहिँ छैन।
1: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
0: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, समस्या होइन। जटिल किन छ? समस्या भनेको त भोलि जटिल बल्झेपछि समस्यामा आउला होइन, तर अहिले जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन कि। अघि मैले भने जस्तो रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेथले उहाँले ल्याउनु भएको हो, तर त्यो रिटेन्सन गर्ने प्लान के छ र अरू धेरै सोच्नु परेन। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन। हामी केमा कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिराखेका छौँ भने त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ। ल अब अरू एक दुईवटा प्लानैको उसमा हेर्ने हो भने पनि नि प्लान नै गरेर एकचोटि हेर्दाखेरि जस्तो यो के अरे एग्री पुलिङको कुरा आयो, त्यो एग्री पुलिङको प्रायोरिटी कसलाई त, कसले पाउँछ त? भोलि यहाँ निजी क्षेत्रलाई एग्री पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ, त्यो भनेदेखि के ठूला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो होइन? अब त्यो एग्रो पुलिङ गर्दाखेरिको टर्म्स एन्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने, हामीले जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिरहेको छौँ, त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ, जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठूलो इन्डस्ट्री छ, अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्रो पुलिङ गरेर देखाउनु पर्यो नि त। अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हजुरलाई साउन्ड होला, तर मैले भन्न खोजेको छु भने त्यहाँनिर एग्रो त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गरी जान्छ, त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रो पुलिङको प्लान पो ल्याउनु पर्यो त, भनेको स्पेसिफिक हुनु पर्यो, त्यो ठाउँको लागि त्यही चाहियो। त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो, तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स छ कि छैन त, त्यहाँ पनि हेर्नु पर्यो क्या। त्यतातिर चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि, अब 15 गते ल्याइहाल्नु पर्ने, यता कन्सल्टेसन चलिरह भएर त्यो डिटेल नआएको हुन सक्ला, तर यो कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ। जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल, अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसकौँला अरे आजको मितिमा, तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हो नि होइन, जुटको खेती गर्नलाई त रोकिया होइन, त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो, भनेपछि वाइ नट हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजरलाई एग्रो पुलिङ गरेर त्यो गर्यो भने त त्यो त मेन बाली भन्दा फरक बाली उब्जने चिज भयो जुट खेती त। अनि त्यतातिर सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान, हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने? यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखेको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु। भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो, जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ, त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो, खालि घरमा राखेर भात खुवाउने मात्र होइन क्या, त्यो भात खुवाउनलाई चाहिने चामल उत्पादन गर्ने, तरकारी उत्पादन गर्ने, कुखुरा पालिदिने, दुध उत्पादन गर्ने पनि त इन्डस्ट्री हुन्छ नि त, त्यो पेरिफेरल इन्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन? अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै आउँछ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ, इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ। प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन्, तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ।
2: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 को बजेट, श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास

0: उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
2: World's number one tire brand.
3: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
4: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
4: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आर्थिक वर्ष 2083-84 बजेट श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजनाको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। अब बाँकी कुराकानी सुनौं।
3: वैदेशिक रोजगारीमा जाने जति पनि युवाहरूको संख्या छ, त्यसलाई चाहिँ नेपालमै रोक्ने आधार कतिको देख्नुहुन्छ?
4: अब यो यस्तो छ, आर्थिक सामाजिक रूपमा हेर्नुपर्छ। यसले सामाजिक रूपमा हामी रोक्न सक्दैनौँ, यो जति टाउको खुट्टा पनि रोकिँदैन। किनभनेदेखि पल्ला घरको मान्छे गइरहेको छ, मैले यहाँ चाहिँ मैले एकदम राम्रो स्ट्रङ केही कुरा नदिकन किन रोकिन्छ? रोकिँदै रोकिँदैन नि, होइन? आजको मितिमा एउटा भिसा लिएको मान्छेले चाहिँ अमेरिकाको भिसा भएको एकदम स्पेसिफिक एक्जाम्पल, अमेरिकाको भिसा लिएको मान्छे अमेरिका नगएर नेपालमा बस्यो भने गाली गर्ने अवस्था छ नेपालीहरूले, साथीहरूले, होइन? भनेपछि त्यो अवस्था भनेको सामाजिक कुरा छ नि त, त्यो चिजबाट त हामी रोक्न सक्दै सक्दैनौँ। तर अब इकोनोमिक रिटेन्सनको कुरा, इकोनोमिक आस्पेक्टबाट रिटेन्सनको कुरालाई चाहिँ हामी केही हदसम्म सक्छौँ। जस्तो एक्जाम्पलको लागि, सबैजना वैदेशिक रोजगारीमा जान लागेका मान्छेहरू जुन छन् ती सबै एप्लिकेन्ट्सहरू जान पाएको होइनन्, सर्टेन पर्सेन्ट जानुभएको हो, होइन? त्यो कुरालाई हामीले ध्यान दिने हो भनेदेखि हामीसँग यहाँ भएका विकास निर्माणका कार्यक्रमहरू जति पनि छन्, होइन, यसमा चाहिँ हामीले डाइरेक्ट लिङ्केज गर्न सक्यो भने केही रिटेन्सन सुरु हुन्छ। त्यो रिटेन्सन सुरु भएर त्यसले प्रोडक्सन राम्रो दियो भने बल्ल के हुन्छ त भन्दा नेक्स्ट जेनेरेसन रोकिने हो। अहिलेकोमा हामीले बिउ रोपेका छैनौँ, हामी रोक्ने मात्रै कुरा गरेर रोकिनेवाला छैन। सो अहिले हामी कुन फेजमा छौँ भनेर हेर्ने हो भने अहिले हामी रिटर्न फेजमा छौँ। त्यो रिटर्न फेजमा भएको अवस्थामा त्यो रिटेन गर्ने, त्यो रिटर्निङहरूलाई रिटेन गर्ने प्लानहरू स्पेसिफिक नल्याउने हो भने यसले नयाँ जान लागेका एस्पाइरेन्टहरूलाई रोक्न सक्दैन। हुन त यो बजेटमा एउटा रिटर्निङहरूको प्रोग्राम पनि बनाएको छ, एनाउन्स गरेका छ, होइन? तर त्यो रिटर्निङहरूको प्रोग्राम कस्तो खालको के हो, कुन स्कोपमा कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन। अब त्यो पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने भनेदेखि अब यो फेरि यो पनि एउटा गफ होला, होइन? यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला। त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एस्पाइरेन्टलाई रोक्छ। अब भेरी त्यो दुईटा सेन्टेन्समै भन्ने हो भने चाहिँ एस्पाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन, रोक्ने नै हो भनेदेखि हामीले रिटर्निङलाई रिटेन गरेर देखाउनु पर्यो र अनि एस्पाइरेन्टहरू रोकिन्छन्।
3: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नुभयो नि, जुन संख्या देखाइदिनु पर्ने थियो रोजगारीको, भनौँ न यो स्पष्ट लक्ष्य वा संख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुन सक्छ भन्ने तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
4: अब यस्तो हो कि अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल्म लिन्छौँ नि त। हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउन् भन्ने सोचेका हो नि त। र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पर्यो नि त। र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिलाकाले गरेको जस्तो एनाउन्समेन्ट मात्र होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पर्यो त भन्दा यो चाहिँ इकोनोमिक जोनमा अथवा मानव एक्जाम्पलको लागि हामीले भैरवाको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोयमेन्टको अपर्च्युनिटी छ, त्यो मध्ये यति इम्प्लोयमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पर्यो नि त। नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नलाई त के भएर मैले पनि के भनिदिन सक्छु भने मेरो घरमा उता आँगनमा अटाउने जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि, भन्नलाई के बिग्रेर भनेर त भएन, होइन? अब भोलि परिहाल्यो ल तैँले भनेको थिइस् भने म टेन्टै गाडेर भए पनि 10-15 जनाले त राखौँला नि त, के बिग्रेर? त्यस्तो त्यो अचुवातालले एडोक किसिमको कुरा गरेर भएन। हामीसँग के हुनु पर्यो त भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामीले हासिल गर्यौँ कि गरेनौँ भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त। ल हामीले दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या घटाएर 2000 पुर्याउँछौँ भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200x365 छ, त्यो 200x365 हामी कहाँनेरि रिटेन गर्छौँ भन्ने कुराको प्लान पनि त चाहिएला नि। त्यो चाहिँ नगर्ने, अनि खालि हामी चाहिँ इन्सेन्टिभ बाहेक अरू तरिकाले गर्छौँ भनेर मात्र भन्दाखेरि त्यसले दिँदैन.
3: अर्को यो सिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ. जे होस् यो उद्योग र श्रम बजारसँग चाहिँ आबद्ध सिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी. अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
4: अब यो चाहिँ कस्तो भने एकदम तत्काल आवश्यकता भइसकेको कुरा थियो. यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो. ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भनिरहनु भएको थियो इन्टर्नसिपको नाममा श्रम शोषण भयो भन्ने कुरा थियो. त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो. अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी हेर्ने, यस्तो ठूलो नेटवर्क जालो फिजेको छ. यो चाहिँ फेरि सर्फेसमा हेर्दाखेरि इन्टर्नसिप मात्र देखिन्छ होइन, तर यो चाहिँ के भने शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गर्नलाई त्योसँगको सम्झौता छैन. स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेका छ भने चाहिँ त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइराखेका छ कि त्यो सिस्टममा एक्चुली हेर्नुपर्ने अवस्था छ. जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने हो भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टर्नल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि, त्यसले त्यहाँ गएर कति गरिरहेको छ के गरिरहेको छ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहाँतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेका छैन. त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ. अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यतिकै एउटालाई लिएर आएर काम मात्रै लगाएर भोलि एउटा चिठी लेखेर पठाइदिएको भरमा काम त्यसरी लिन त पाइँदैन नि त. त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबल के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्. तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने हो भने त त्यो झन् छुट्या छ. केयर सेक्टर पनि जोडिनुपर्ने हो. अब हुन त अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर यसो हेर्दा दुइटा छुट्टो छुट्टै जस्तो लाग्छ, तर होइन. किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ, र अनि जस्तो नर्सिङ पढ्ने अरू चाहिँ स्पेसिफिक चाहिँ यो फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि त, त्यहाँ पनि त इन्टर्नसिपको लागि भनेर गरेछ जी. यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ. यो अहिले 15 गते भनेर बुझ्नु पर्यो. यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन्, त्यसभित्रको डिटेल्सहरू उहाँले बुझ्नु भएको छ छैन, छैन भने विज्ञहरूलाई बोलाएर बुझ्न सकियो. विज्ञहरू नेपालका जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँहरूले पाउनुहुन्न, उहाँले सहयोग गरिराख्नु भएको छ. सो उहाँहरूले हेल्प गर्नुभयो भने यो राम्रै हुन्छ होला.
3: अर्को पक्ष भनेको जुन यो विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ, यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
4: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका जति पनि कुरा छन् यो सबै रिजल्भ गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो. अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झन् हुँदै भएन. त्यो एनाउन्समेन्ट हो, ठिक हो, राम्रो चाहियो त्यो. त्यो चाहिँ ब्रोडर थिम हो, त्यो थिममा बसेर अघिका सब थिमहरूमा काम गर्नुपर्ने हो. अब अहिले देखेका जस्तो 3-4 कुरा यसले जुन बजेटमै एनाउन्स भएको चाहिँ बायोलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन, त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू, यी सबै जे जे कुराहरू आएका छन् यो राम्रो कुरा हो. अब यहीँ पनि के छ भन्दाखेरि अब डिटेल प्लानमा त्यो ट्राइब्युनलहरूलाई जुन श्रम ट्राइब्युनलहरूको कुराहरू छ एक्टिभ बनाउने गर्ने भनेको छ. त्यसै गरी चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणलाई पनि चाहिँ ठाउँ ठाउँमा उच्च न्यायालय मार्फत चाहिँ गर्ने कुराहरू गर्यो भने जस्तो हाम्रो एनएनएसएमका अध्यक्ष अधिवक्ता कृष्ण नेपालीले भन्नुहुन्छ यो चाहिँ के भन्छ टेम्पोररी सेसन्सहरू गर्न कोर्ट सेसन्सहरू गर्न सकिन्छ भन्नुहुन्छ. त्यस्ता खालका कार्यक्रमहरू मार्फतबाट चाहिँ गर्न सक्यो भने त्यो एड्रेस होला. यस्ता धेरै कुराहरू छन् जुन गरिसकेपछि यो एनाउन्समेन्ट नगरे भए पनि हुन्थ्यो.
3: यो अर्को भनेको यो नयाँ गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्ने भन्ने कुराहरू पनि छ. यो चाहिँ साँच्चै आवश्यक थियो,
4: यो एकदमै आवश्यक थियो. किनभनेदेखि हामी अहिले कस्तो खालको छौँ भने टेक्ने ठाउँ नभएको अवस्थामा छौँ. हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन्. ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ टाइपका भनेको सफ्ट चाहिँ खालका ल हो होइन, जसमा हामीले चाहिँ जसको ग्राउन्डबाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन, अन्डरस्ट्यान्डिङ हो होइन. त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन, त्यो कारणले गर्नै पर्थ्यो र पिपल फोरम फर ह्युमन राइट्स पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पीआईएल नै गरेको थियो र पीआईएलमा एउटा भर्डिक्ट पनि आएको थियो भनेपछि यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या, त्यो कारणले यो गर्नुपर्ने थियो। तर कस्तो खालको भन्दाखेरि प्रपर होमवर्क पनि गरौं र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो जसलाई हामीले एनालाइसिस गर्न पाउनुपर्ने थियो, त्यो चिज चाहिँ अहिले पनि नभएको छ एउटा गुनासो। अब यो मौकाको फाइदा उठाएर मैले गुनासो पनि राखेँ,
3: पटक पटक यो दोहोराइ नै रहेका छौँ, विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नीहरू हुनुहुन्छ। अब समय चक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गर्यो, हामीले अघिल्लो भेटमा चाहिँ 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गर्यो, अबको समय भनेको अलिकति रिटर्नीहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ। उहाँहरूको जति पनि सिप छ र उहाँहरू ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ, त्यसको लागि चाहिँ के गर्नुपर्छ?
4: हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि हामीले पुँजी मात्रै भनिराखेका छौँ क्या, पुँजीको चार प्रकार चाहिँ हामीले बिर्सिनु भएन। एउटा सामाजिक पुँजी पनि ल्याउँछ, सांस्कृतिक पुँजी पनि ल्याउँछ, मानवीय पुँजी पनि ल्याउँछ, अनि बल्ल आर्थिक पुँजी ल्याउने हो, पैसा फोर्थ हो। त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गर्यौं। मलाई यो बजेटमा एउटा बन्न नपरेको कुरा अर्को एउटा पनि के छ भने एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ, अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा हुनै हुँदैन क्या, त्यो कन्सेप्टै रङ हो। त्यो ग्राउन्डबाट बाहिर निस्क्यौं, लेट्स ग्रेजुएट फ्रम द्याट क्या। हामी चाहिँ अहिले पनि त्यही कुरा, एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु, हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु, मिठो खाना दिन्छु, पहिलाभन्दा सुकिलो मुकिलो लुगा लाउन दिन्छु भनेरै वैदेशिक रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो क्या। अब यसलाई अनप्रोडक्टिभ भनेको छ, लगानी गर भनेको छ। अब घरमा चाहिँ मन कल्पाएर अनिखेर त्यहाँ अर्को ठाउँमा लगानी गर्न जान्छ, जाँदैन नि, त्यो इम्प्र्याक्टिकल कुरा गरेर हुँदै हुँदैन। त्यो एउटा चाहिँ मलाई चित्त नबुझेको कुरा पहिलेदेखि मैले भनिराखेको र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पर्यो भने त्यो चिजलाई कसरी युज गर्ने भनेको, केही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त, लुगा चाहिँ त अहिले सामान्य लुगा भनेर बस्ने होइन नि, त्यतातिर ओरिएन्टेसन बिग्रियो क्या हाम्रो सरकारको। त्यो कारणले गर्दाखेरि सिप पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो, उसको आवश्यकता हेर्नु पर्यो, उसको क्षमता हेर्नु पर्यो, क्षमता रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रडक्ट ल्यायो भनेदेखि नभने पनि हुन्छ, यो नभनिकन पनि आफै हुन्छ कि त्यो लाइनमा जान्छ। तर हामीले के गरिराखेका छौँ त भन्दा हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्रै फोकस गरिराखेका छौँ, हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छैनौँ। एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्न पाइन्छ? त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त
3: सर। अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेको छ, यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुराहरू पनि छ र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने न्यूनतम ज्यालाका कुरा, बिमा र बैंक मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि, यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्?
4: यो चाहिँ कस्तो भने अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो, जस्तो यो त हाम्रो इन्टरनल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि यो चाहिँ, र यो चाहिँ कस्तो भने इन्सेन्टिभ हाइज हामीले गर्न नसकेको कारणले, जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ, किन करको दायरामा आउन हिचकिचाइरहेको छ, किन सामाजिक सुरक्षामा लान सकिराखेको छैन भन्दा यसका अन्य पेरिफेरल कारणहरू पनि छन्। जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरे जस्तो मलाई लाग्छ, हाम्रो बोर्डर लाइनमा भएका उद्योगहरूले सकेसम्म इन्डियनहरूलाई रिटेन गर्न खोज्छ नि त, किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरू ल्याउँदाखेरि सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेका कुरा त छ नि त, यो त यथार्थ हो। भनेपछि त्यहाँनेरि हामीले इन्सेन्टिभाइज गर्न सक्यो र त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त, हो त्यसरी हामीले हेरिराखेका छैनौँ कि यसलाई हामीले के भन्यौँ भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ, छुट्टा छुट्टा हेऱ्यौँ, जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको छवटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले के गरेर विचार गर्यौँ भन्दाखेरि छवटा कुना नभनेर यो छवटा चाहिँ बिन्दु भनेर हेऱ्यौँ कि, बिन्दु होइन यो कुना हो, त्यसरी हेरियो भने यो रिजल्भ हुन्छ। नत्र चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौँ भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त। त्यो कारणले गर्दा यो कार्यान्वयनमा जान नसकेको अहिले पनि त्यही हो, पछि पनि त्यही हो। भनेपछि हामीले उसलाई इन्सेन्टिभ के हो त, त्यो कुरामा हाम्रो क्लियर भइरहेको छैन। जब क्लियर हुन्छ यो लागू हुन्छ, जबसम्म क्लियर हुँदैन लागू हुँदैन। अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न द्यासु मात्रै क्या, त्यतिले त भएन नि त। त्यो उद्योग गर्न दिनलाई अरू अन्य पूर्वाधारका कुराहरू जस्तो सड़क बाटो जो कतिको जोडिया छ, थ्री फेज लाइनलाई कतिको सहज भएको छ, उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ, उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ, अनि त्यसपछि आएर यो क्रस बोर्डर चाहिँ आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ, यी सबै कुरा त हेर्छ त। त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भयो न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्भ हुनेवाला छैन। वर्कर्स राइट्सलाई कर्टेल गरेर उसलाई दिनुपर्छ भनेको होइन, तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पर्यो नि त। त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ क्या, त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो। अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नजान नै खोज्छ नि त।
3: यो अर्को अघि अलिकति यो स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोटाइसक्नु भएको छ यहाँले, विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सृजनाको माध्यमका रूपमा चाहिँ कतिको महत्व दिइएको छ।
4: अब यो चाहिँ मेरो एकदम ठूलो पहिलेदेखिको आग्रह माग नै यही थियो कि हामीले के हो भन्दा जबसम्म माइक्रो एन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठूला एन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन, किनभने माइक्रो एन्टरप्राइजले सप्लिमेन्ट गर्छ कि ठूला एन्टरप्राइजेसहरूलाई, त्यसले गर्दाखेरि माइक्रो एन्टरप्राइज ग्रो हुनै पर्थ्यो। त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो, यहाँनिर सपोर्ट गर्नै पर्छ। अब हामी क्लियर चाहिँ हुनुपर्छ है, कसरी कुन दायरामा कुन स्कोपमा कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ। त्यो क्ल्यारिटी भइसकेपछि हामीले के गर्न सक्छौँ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामीले दिन सक्यो भने यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ। अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन। हामी केमा काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अघि भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ अब फेरि हेक्सागन दिमागमा आयो, हेक्सागनै सोचौँ। हेक्सागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ, हेक्सागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफ्रेन्ट पोइन्ट भनेर। त्यसलाई हामीले जब लाइनले ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ, त्यसले एउटा एरिया कभर गर्छ। जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर भ्यार भ्यार पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या। त्यहाँ एउटाले किमा बनाउनु पर्यो, एउटाले पिठो बेल्नु पर्यो, अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पर्यो। त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागोनल स्टाइल, अब हेक्सागोन होइन पेन्टागन भनौँ, र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सकेर पाँचवटा कर्नरबाट गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ। नत्र चाहिँ के हुन्छ त भन्दा त्यो सस्टेनेबल हुँदैन। त्यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटा गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त। जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त, त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिटमा चलाउँछ नि, त्यसरी हुँदैन। त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पर्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन, सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पर्यो क्या। त्यसरी गर्यो भने हुन्छ, त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो, यसले प्रोडक्सन राम्रो दिन्छ।
3: यो अर्को भनेको वन हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा, अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गरी काष्ठ वन पैदावारका कुराहरू काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन्। अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ। यो वनलाई संरक्षणको सीमित दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यवहारिक छ?
4: अब यो चाहिँ कस्तो भने व्यवहारिक र अव्यवहारिक भनेर यस्तो राइट एन्ड रङको एन्सर हुँदैन। यो चाहिँ के भने हामीसँग भएको वनको डिफ्रेन्ट प्रकारहरू छ नि, त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन कबुलियत वन जुन छ यो वनको उपभोग उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन। नत्र अब अहिले जुन जसरी भनिरहेछ यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा मैले आफैले गएर हेरेको छु होइन, जस्तो मसलाकोबाट चाहिँ धुप बनाउने अनि एन्टी के अरे पेस्टिसाइड्सहरू बनाउनेहरू तितेपातीबाट पेस्टिसाइड बनाउने यी सबै कुराहरू त भइ नै रहेको छ नि, अहिले भएकै कुरा हो यो, नयाँ नौलो केही पनि होइन। मैले अहिले भने प्याकेजिङ राम्रो हो यो भनेपछि यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो। जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ नेपालको वान अफ द राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकगनाइज भएको होइन, त्यसबाट त्यो मार्फतबाट हामीले भइरहेको स्ट्रक्चरलाई युज गर्न किन कन्जुसाइ गर्नु कि भएको चिजहरूलाई युज गरौँ न पहिला भनेपछि यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सक्यो भनेदेखि यसले प्रोडक्टिभ होला होइन। अब हामीले हाम्रो देखेको पकेट क्षेत्रको सभासदले चिनेको मान्छेको र त्यो कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ, नत्र भने यसले चाहिँ प्रोडक्ट राम्रै दिन्छ। जस्तो अहिले यो के अरे वन क्षेत्रमा राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि भनेको आफै ग्रो हुने त्यसमै पनि कति चिजलाई हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त, त्यहाँ हार्भेस्ट हुन पाएको छैन होइन। तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ, त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेट हुन्थ्यो। जस्तो मैले रुख काट्ने कुरा गरे होइन, मैले भनेको उन्युको कुराहरू होइन, त्यहाँनिर च्याउको कुराहरू, त्यो त वेस्ट भएर जाने चिज हो नि त। अब त्यो कति कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ, बाँकी त वेस्टै हो, ड्राई भएर जाने चिज हो। भनेपछि त्यो कति हो के हो भने क्यालकुलेटेड भएर है, मलाई त्यो म विज्ञ होइन तर क्यालकुलेट गरेर हामीले त्यसबाट एक्सट्राक्ट गर्न सक्यो भने त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त। सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ, खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भने जस्तो गरेर चाहिँ हुँदैन। जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा वनको कुरा उठ्यो भएर वन्यजन्तु र मानवको द्वन्द जुन छ त्यो त यसले निराकरण गर्न सक्छ, यो प्लानले निराकरण गर्न सक्छ, तर अहिले पनि त हामीसँग व्यवस्थापन त भइराखेको छ नि त्यो चिजलाई, त्यसलाई के गर्नु पर्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पर्यो, त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पर्यो, यसरी हेर्नुपर्छ। तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन।
3: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
4: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुराहरू चलिरहेको छ, यसमा नयाँ नौलो ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुनेवाला छैन, यसले केही पनि दिँदैन। अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेसनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ के होला, यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ। बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन, बन्दैन पनि, किनभने यसले क्लियर दिएन। अब अघि भने जस्तै 15 गतिको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ।
3: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
4: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन, र उहाँहरू पनि यही समुदायको, यही समाजको, यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरका कुरा ल्याउनुहुन्न उहाँहरूले, हामीलाई थाहा छ। अब के गर्नु पर्यो भन्दा यसलाई इम्प्लिमेन्टेसनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर, नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ, डिटेल्ड प्लान है, फेरि त्यो भनेर प्लान मात्रै होइन, यो त एनाउन्समेन्ट मात्रै हो, डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग, नबुझ्ने पार्टीसँग, अपोनेन्टसँग, सँगै भएकासँग, सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ, एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेछ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन, अहिले पनि बिग्रिया केही पनि छैन, राम्रै कुराहरू त भइराखेको छ, पोजिटिभ नै छ, भनेपछि अब प्रपर प्लान गरिएन भने चाहिँ जटिल छ, समस्यामा नलगौं, जटिलतामै राखौं, त्यो जटिलतालाई सहजीकरण गर्दैछौ, सहज बनायौं भने राम्रो हुन्छ। र सहज बनाउने एउटा तरिका चाहिँ के अरे, नेपालमा सबैभन्दा बेस्ट ऊ चाहिँ के छ भन्दा नेपाल सरकारलाई विज्ञहरूले हरदम सहयोग गरेका छन्,
5: सहयोग लिउ,
4: उहाँहरूले कहिले पनि त्यस बापतमा मलाई इन्सेन्टिभ चाहियो भनेर माग्नु पनि भएको छैन,
5: सकिन्छ दिउँ,
4: नसके पनि सम्मान गरेर उहाँहरूसँग चाहिँ विज्ञता उहाँहरूको विज्ञतालाई उपभोग गरौँ, त्यसपछि जसलाई जसको सरोकार हो त्यसलाई नै सोधौँ, होइन खेलाडीहरूले खेलौँ, दर्शकहरूले गएर खेल्न नथालौँ, रेफ्रीले आफै गोलानी काम नगरौँ, त्यति गर्यो भने राम्रो हुन्छ, सबैले आफ्नो आफ्नो जिम्मेवारीमा काम गर्यो भने अगाडि बढ्न सजिलो हुन्छ, तर के नसोचौं भन्दाखेरि यही एक वर्षमा काया पलट हुन्छ भनेर चाहिँ केही पनि हुँदैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
3: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
4: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो आफ्नो अनुभव आफ्ना कुराहरू राख्न पाइयो र विशेष गरी चाहिँ मनमा अघि लागेका दुई तिनवटा गुनासा थिए त्यो पनि भन्न पाइयो, धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/ujyalo र इमेल ठेगाना desh@union.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भोगाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
2: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल, खाद, थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
5: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
8: सन्जो, कहाँ हो के यति हतार हतारमा?
9: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
10: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, पर्ख न, कता हेरेको के?
11: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाएर नमन सपिङ सेन्टरमा जाइदु।
8: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
8: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
9: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
7: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।
12: किसान पाई प्रोडक्ट्स प्रालीको हो।
13: राष्ट्रको शान किसान।
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई।

0: पर्साले जनाएको छ। लिखत कृति गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ताका अनुसार अब केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसत भन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उपप्रतिले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बीको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बीलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थियो। भएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री साराबी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड़ दिनुभएको छ। काठमाडौँमा हिजो संचारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका बताउँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढ़ीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका गरगहनासहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना शहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरूतमाथि आक्रमण अगाडि बढ़ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्ष सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेशमान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित।
4: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
5: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
7: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
8: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
8: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
9: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
10: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
12: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
11: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
12: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
11: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
12: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
11: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
12: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
11: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: पानी बचाई बाली लगाऊ।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्देनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
0: पानी बचाई खेती गरौं, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: यो सन्देश बबई सिंचाइ आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाछेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्ने

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाप छै।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
4: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, दार्किन लगायत प्लास्टिकका सामानहरू पाइनेका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
0: गर्जन छ सधै बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
0: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइराइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
7: ये नानी कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
9: हो, अब चिन्ता छोड्नुहोस्,
3: तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य।

0: पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: अभिभावकका आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
5: गर्जन छ सधैँ बाघ चाहिँ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बार चाहिँ।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 11 बजेको छ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: सन्जो कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
8: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
9: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
10: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत। सम्पर्क नम्बर 98 245 51 204। मनोकामना बेकरी एन्ड केक सब भुरीगाउँ बजार बर्दिया।
11: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
12: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टीम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि बीचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाई छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृति स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टाको अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसै गरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमी रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङदाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरेको पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी किएवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नु भएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 को फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सकोले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाब दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर कहिले मान्नुहुन्न एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट बजार जाँदा पनि त्यही घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा अब त भनेको मान्नुहोस् न
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो मैले कोट प्यान्ट नसिलाउने भन्या हो र पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो स्कुल लागि थाहा छैन
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु ल म अहिले लागे है त खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न मलाई हतार भइसक्यो
2: हस् म लिएर आउँछु कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू
1: हजुर हाम्रो यहाँ कोट स्टक कोट जुहारी कोट दौडा सुरुवाल सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस निजामती कर्मचारीका ड्रेसहरू संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ
2: प्रोप्राइटर लक्ष्मण चौधरी सम्पर्क मोबाइल नम्बर 9864-35-76 9848-67-187 र 9869-54-78
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स ठाकुर बाबा नगरपालिका वडा नम्बर 1 भोरीगाउँ बर्दिया
3: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ
4: आउनुहोस् माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ
5: मलद्वारमा हुने रोगको लक्षण मलद्वारमा चिलाउने चिरा पर्ने घाउ आउने दिशामा रगत देखा पर्ने दिशा गर्दा दुखाइ हुने
3: उपचारबाट हुने लाभहरू रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने
5: आयुर्वेदिक उपचार मृगौला पत्थरी मधुमेह सुगर रोग छाला सम्बन्धी रोग महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी सेतो पानी जाने पेट सम्बन्धी रोग पिनास पुरानो टाउको दुखाइ पुरुषको नपुंसकता अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म बेलुका 4 बजेदेखि 7 बजेसम्म जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
3: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 9840-27590 र 081-534-328 फेरि सुन्नुहोस् है 9840-27590
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ रक्त अल्पताले सधैँ थकान लाग्ने चक्कर आउने अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ यसबाट बच्नका लागि हरियो साग सब्जी दाल गेडागुडी अण्डा मासु माछा गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस् जंक फूड कम गरौं सन्तुलित घरको खाना रोजौं स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्ने

हाय तोर लहंगा।

ഹായ് തൊറ ലെഹങ്ക.

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: आवाज रेडियो टाइगर 92.2 मेगाहर्ट्ज।

0: रेडियो टाइगर 90.2 MHz
1: रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
5: पानी बचाई बाली लगाऊ।
6: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
5: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
6: यो सन्देश बबई सिंचाई आयोजना पैदी बर्दियाद्वारा प्रसारित गरिएको हो। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
3: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
2: अनि टिभीएस कम्पनीकै किन नि?
3: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
2: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै

0: अब कता हुनु नि? हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
1: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया प्रोप्राइटर टोप बहादुर थारू सम्पर्क मोबाइल नम्बर 98-152-681 र 98-164-24-650।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जनको सधैँ बाजे।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया।

0: लक्ष्मी
1: ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन चाहिँ सधैँ बाप चाहिँ।

0: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
1: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480001 र 9866949140।
3: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
6: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।

0: Radio Tiger Studio Time. यति बेला साँझको छ बजेको छ।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: तर आज पनि संघीय संसदका दुवै बैठक अवरुद्ध, प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब,
6: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम,
5: मध्य पूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो, पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन,
6: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी, यस पटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान,
5: र नेपाली पुरुष क्रिकेटर टोली एसियाली खेलकुदमा छनौट,
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना,
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो,
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा,
8: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ। गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरूद्ध गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ। यही विषयलाई लिएर राज्यसभाको बैठक पनि अवरूद्ध भएको छ। कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।
5: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ। आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो। प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
6: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो, तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जायसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
6: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदर्लेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। यसरी कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
5: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
6: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड सेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड सेयरिङ प्लेटफर्ममा 5% मूल्यवृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइड, पठाओ, यांगो, ट्याक्सी, माण्डू, टुटल र सजिलो नेपालमा चलनचल्तीमा रहेका राइड सेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैन थियो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड सेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन। तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ्ने, चालकको आमदानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नु परे र कसैले कर छुट पाउने प्रश्न भएको छ। नेपालमा राइड सेयरिङ सेवा शुरू भएको एक दशक भएको छैन, तर राइड सेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाड़ीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाड़ी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झण्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड सेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रुको खल्तीमा पर्नेछ, किनकि राइड सेयरिङ कम्पनीहरूले थपिएको कर भाडादरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड सेयरिङमा निर्भर हुने लाखौं नागरिकले बढ़ी पैसा तिर्नुपर्ने हुन्छ। कर बढ़ेपछि भाड़ा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप संख्या घट्छ, त्यसैले करको मार चालकको आमदानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मरमत खर्च र एप कम्पनीको कमिशनको तालमेल मिलाउन संघर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझै रोचक त के छ भने यसबाट कति राजस्व उठ्छ भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ़ने आश गरिएको छ, तर कति बढ़छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड सेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व संकलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड सेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपतिका सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 मे महिनामा 1 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढ़ी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 जना आएका छन्। मध्य पूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढ़ेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
6: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 22.21 अंकले बढ़ेर 2777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज नेप्से बढ़ेपछि कारोबार रकम भने घटेको छ। हिजो 5.61 अर्ब कारोबार भएकामा आज 346 कम्पनीका 1.13 करोड़ किता शेयर 5.26 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो, यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
13: बिना बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
15: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अन्यल पनि छ नि त।
13: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेभिङ प्राइसमा चाहिँ हामीले राखेको
15: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
13: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छ नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल, त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो, जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिल्यैदेखि चलिआएको प्रोग्राम हो। यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिनाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
15: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य दिएको छ, एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ। यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
13: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% पेमेन्टले त्यो चाहिँ घटाउनु नै हो।
15: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
13: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ, त्यो एन्जाइटी हुनुपर्ने अथवा चाहिँ एकदमै मात्र प्रेसरमा आउनुपर्ने कारण चाहिँ छैन। यो हामीले सधैँको लागि बन्द गरेको होइन, प्याकेज सिस्टम छ त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैछौँ। पछि हामीले डिआरजी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ, प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ। हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छ।
15: अब धेरै नागरिकले बिमालाई नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
13: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो। 3500 1,00,000 पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन। कभरेज बढाउँदै जाने हो हामीले, यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
15: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
13: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेछौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेछन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ।
6: उहाँहरून्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। अबको केही दिन मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ। पछिल्ला दिनहरूमा प्री मनसून सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ। आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले तराई क्षेत्रमा दिउँसो अत्यधिक गर्मी हुने गरेको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी, छिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्यधिक बढ़ने अनुमान छ। तराईमा गर्मी बढ़ने क्रम रहे पनि पहाड़ी तथा हिमाली भूभागमा भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ़न सक्ने भएकाले दिउँसो 11 देखि दिउँसो 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहलाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरोटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुरमा 4,00,000 र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रूपियाँ धरोटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 गते उहाँ विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई थोरीबाट पक्राउ गरेको थियो।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको 5औं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
5: अफ्रिकी देशहरू कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी, परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
6: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त, दुरूस्त, प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुझे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहीता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
5: आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनु भएको छ।
6: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनर्श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनर्श्रम स्वीकृति प्रदान गर्न अनि बढ़ी रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनर्श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
5: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढ़ेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ़दो गाड़ीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड़ चोक पोल साइनबोर्ड डिभाइडर सड़क बत्ती पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिल फ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तापिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निलो उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूषको क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समय एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सि हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।

0: स्तरको प्रारम्भिक अनुमान
1: र नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीका तीन जिल्लामा दादुरा देखियो। सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराका बिरामी भेटिए।
1: कर्णालीका बिरामीलाई वीरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता।
0: रूकुम पश्चिममा 10 केजी अफिम सहित 4 जना पक्राउ। सल्यानबाट 8 थान भरुवा बन्दुक बरामद।
1: र मेयर कप फुटबलमा सुर्खेतको सिन्ता र पञ्चपुरी सेमी फाइनल प्रवेश। कल्याणको वनघाट र कालीकोट बाहिरी।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीका तीन जिल्लामा दादुराको संक्रमण देखिएको छ। सुर्खेत, कालीकोट र जाजुकोटमा दादुराका बिरामीहरू भेटिएका हुन्। तीन जिल्लामा दादुराका बिरामीहरू देखिएपछि त्यसको उपचार, खोप लगायतका कामहरू थालिएको छ। भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाइएको छ। सुर्खेतमा 3 जनामा, जाजुकोटमा 4 जनामा र कालीकोटमा 4 जनामा दादुरा देखिएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले गुरुबाको नगरपालिका 9 बोटेचोर नजिकमा बसोबास गर्ने ज्वरोका बिरामीको रगत परीक्षणका लागि पठाएको 5 नमूनामा 3 जनामा दादुरा पुष्टि भएको जनाएको छ। अरू पनि नमूना पठाइएको भए पनि पोजिटिभ देखिएपछि बिरामीलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढाले बताउनुभयो। गुरुबाकोटमा दादुरा देखा परेकोमा 1 जना 10 महिनाका, 2 वर्षका र 15 वर्षका बालक रहेका छन्। उहाँका अनुसार उनीहरू विगतमा खोपबाट वञ्चित भएका हुन्। रोजगारीका लागि बाहिर जाने गर्दा खोपबाट छुटेको भन्दै वरिष्ठ जनस्वास्थ्य निरीक्षक बुढाले अहिले उनीहरूलाई घरमै आइसोलेसनमा राखिएको बताउनुभयो।

0: यस्तै यही जेठ 20 र 21 गते गुरुबाको प्रारम्भिक करिब 1300 बढ़ी 15 वर्ष मुनिका बाल बालिकालाई दादुरा खोप लगाउने तयारी भइरहेको पनि उहाँले बताउनु भएको छ। जनस्वास्थ्य सेवा कार्य सुर्खेतका प्रमुख करूणा भट्टराईले विगतमा खोप लगाउन छुटेकालाई पनि यसपटक खोप लगाइने बताउनुभयो। उता जाजरकोट र कालीकोटमा पनि दादुराका बिरामीहरू फेला परेका छन्। जाजरकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखा परेको हो।
1: यस्तै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दादुरा देखा परेका जिल्लामा सम्बन्धित स्वास्थ्य कार्यालय फोकल पर्सनहरू खटाएर अवस्था बुझिरहेको जनाएको छ। निमित्त निर्देशक मानकुमारी गुरूङले सम्बन्धित ठाउँमा स्वास्थ्यकर्मी र खोप पठाउने कार्य भइरहेको जानकारी दिँदै थप फैलिन नदिन सतर्कता र सचेतना थालिएको बताउनुभयो। उहाँले सुर्खेत कालीकोट र जाजरकोटमा देखिएका दादुराका बिरामीहरू भारतबाट आएको रहेको बताउनुभयो। जाजरकोटको भेरी नगरपालिका 11 र कालीकोटको खाँडाचक्र नगरपालिका 11 दादुराका बिरामीहरू देखा परेको र खोप लगाउने तयारी भइरहेको छ। जाजरकोटमा 4000 जना र कालीकोटमा 500 जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ। भारत जाँदा खोप लगाउन छुटेका हुँदा फर्कने क्रममा दादुरा मात्र नभएर अन्य रोगबाट प्रभावित बन्ने गरेको पाइएको उहाँले बताउनुभयो। सन् 2026 भित्र दादुरा रोग निवारण गर्ने सरकारी लक्ष्य छ, तर विभिन्न जिल्लामा पुनः दादुरा रोग देखा परेपछि रोग निवारणमा चुनौती थपिएको छ। यसैबीच जिल्ला खोप समन्वय समितिका संयोजक एवं सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले दादुरा देखिएको स्थानमा तत्काल खोप पठाई नियन्त्रणमा ल्याउन सुझाव दिनुभएको छ। उहाँले खोप लगाउन छुटेकाहरू नै प्रभावित भएको हुँदा विगतमा छुटेकाहरूलाई पनि यसपटक खोप लगाउन आग्रह गर्नुभएको छ।
0: यसै सन्दर्भमा हाम्रा साथी मधुबन विशेष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढालाई सुर्खेत गुरुबाकोटमा देखिएको दादुराको अवस्था कस्तो छ भनेर सोध्नु भएको छ।
2: के हो भन्दाखेरि अब सुर्खेत जिल्ला लगायत कालीकोट र जाजरकोटमा पनि देखिएको छ। त्यो लगायत हाम्रो सुर्खेत जिल्लामा 13 गते मात्र इन्डियाबाट आएको जुन एउटा त्यहाँको दलित बस्ती थियो बादी समुदाय त्यहाँ देखिएको छ। र इन्डियाबाट उनीहरू आउँदाखेरि इन्डियाले पनि इन्डियामा पनि खोप नलगाएको र यहाँ तिनीहरूको कार्डहरू हेर्दा तिनीहरूको रेकर्ड हेर्दाखेरि यहाँ पनि खोप नलगाएको देख्दाखेरि 7 गते उनीहरू इन्डियाबाट आएछन् र 13 गते हामीले ज्वरो आएर अनि त्यो ऱ्यासेज हल्का बिमिराहरू आइसकेपछि ती बच्चाहरूको हामी यहाँबाट डब्ल्युएचओ टिम हामी पालिका स्वास्थ्य शाखा लगायतका टिमहरू गएर हामीले ती 7 जनाको सिम्पल ल्याएर माथि केन्द्रीय प्रयोगशालामा राष्ट्रिय प्रयोगशाला टेगुङमा पठाइसकेपछि 5 जना पठाएको मध्ये 3 जनाको पोजिटिभ भइसकेपछि हामीले तुरन्तै भोलिपल्ट गएर त्यहाँ हामीले त्यहाँका समुदायलाई त्यहाँका सबै जनप्रतिनिधि बोलाएर र त्यहाँ प्रभावित बस्ती अब त्यो बादी समुदायलाई बोलाएर हामीले त्यहाँ गएर जनचेतनाका कामहरूदेखि लिएर अब आइसोलेसनदेखि लिएर सबै खोपका कुराहरू गर्यौं र हामीले अब जिल्ला खोप समन्वय समितिको बैठक पनि आज 19 गते आज सञ्चालन हुँदैछ। त्यस्तै गरेर हामीले पालिका स्तरीय खोप समन्वय समितिको बैठक पनि 20 गते राखेका छौँ। त्यस्तै गरेर हामीले खोप तथा खोप सामग्री ढुवानी पनि आजै खोप जिल्लाबाट त्यहाँ दादुराको खोप त्यहाँ गइसकेको छ र खोप दिने स्वास्थ्यकर्मी महिला स्वास्थ्य समितिका सम्पूर्णलाई अभिमुखीकरण पनि हामीले 20 गते भित्रै राखेर हामीले 21 गतेबाटै हामीले त्यहाँ 6 महिनादेखि 15 वर्षका सम्पूर्ण बालबालिकाहरूलाई खोप दादुराको खोप दिँदैछौँ। हामीले अब अहिले पनि त्यो बस्तीभन्दा बाहिर कुनै पनि संक्रमण फैलिएको छैन, सीमित 7 वटा घरहरूमा मात्रै संक्रमण फैलिएको छ र बाहिर कुनै पनि ठाउँमा छैन र सबैलाई सचेत गराइएको छ।
3: यो त्यहाँ यस्तो खालको समस्या छ भनेर चाहिँ कसरी पहिचान भयो?
2: यो अब त्यहाँ स्वास्थ्य शाखाबाटै खबर आएपछि हामी गएका थियौँ र ती बस्तीहरूमा हल्का पहिलेदेखि पनि ज्वरो आइराख्ने अब कुपोषणवाला बच्चाहरू पनि थिए र इन्डियाबाट आएको र इन्डियाबाट उनीहरूले कुनै पनि खोप नलगाएको इन्डियामा र यहाँ आइसकेपछि पनि उनीहरूलाई ज्वरो आइसकेपछि बिमार देखिएपछि हामीले त्यो खबर पालिकाबाट पाइसकेपछि तुरन्तै हामी गएर त्यहाँबाट सिम्पल ल्याइसकेपछि सिम्पल काठमाडौँ पठाइसकेपछि रक्त नमुना काठमाडौँ पठाइसकेपछि बल्ल पोजिटिभ देखिसकेपछि त्यसरी खोप पनि नलगाएको बालबालिकाहरू छन् र खोपै नलगाएकोलाई मात्रै यो दादुरा देखिएको छ।
3: अब जस्तो त्यो गुरुबाकोट वडा नम्बर 9 का जो 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकालाई यहाँले खोप दिने कुरा गर्नुभयो, जो चाहिँ योभन्दा पहिला पनि खोप लगाइसकेकालाई पनि दिने हो कि सीमितलाई दिने के गर्नु भएको छ?
2: अब यसमा के हुन्छ भने हामी अब त्यो लक्षित वर्ग भनेको हामी करिब करिब 1500 बाल बालिकाहरूलाई 6 महिनादेखि 15 वर्षसम्मका बाल बालिकाहरूलाई करिब करिब 1500 देखि 1800 सम्म बाल बालिकाहरूलाई हामीले 20, 21, 22 गते खोप दिँदैछौँ। र यो अभियानमा के हुन्छ भने हाम्रो आउटब्रेक हिस्ट्रोन इम्युनाइजेसन सिस्टममा के हुन्छ भने हामीले पहिला अभियानमा लगाएको अथवा नियमितमा लगाएको खोप लगाएको छ भने पनि हामी ती बालबालिकाहरूलाई सम्पूर्णलाई खोप दिन्छौँ अभियानको रूपमा।
3: यो जस्तो दादुरा छ भन्ने एउटा सामान्य नागरिकले कसरी थाहा पाउँछ कि लक्षणहरू जस्ता के?
2: एकदम हामीले बुझ्नुपर्ने के छ भने यसमा ठूलो कुनै केही पनि छैन। यदि बच्चालाई ज्वरो आएर ज्वरा सँगसँगै अब बिमिरा शरीरमा बिमिराहरू अथवा ऱ्यास हुन्छ, ज्वरो र ऱ्यास आउन बित्तिकै हामीले नजिकको स्वास्थ्य संस्थामा अथवा हस्पिटलमा गएर हामीले तुरन्तै सम्पर्क गर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक घनबहादुर बुढा भेरी खबरसँग कुराकानी गर्नुहुँदै
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। ल भने यो छोटो विश्राम।
4: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
6: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
7: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
8: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
9: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
7: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
9: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
7: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
10: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
10: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
11: हजुर, तपाईँहरू पनि विभिन्न जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मलखा कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
12: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखा थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
11: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
13: पिला, भुटन, भुटुवा, लेग पिस, ललिपप, मटन, तास, पप, ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
14: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
13: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
14: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले कर्णालीका तीन जिल्लामा दादुरा देखियो, सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराका बिरामी भेटिए लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कर्णाली प्रदेशका बिरामीलाई लक्षित गरी वीरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउनु भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत तथा अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले आवश्यक रगत निशुल्क प्राप्त गर्ने भएका छन्। आर्थिक वर्ष 82-83 को नीति कार्यक्रम तथा बजेट मार्फत विनियोजन गरिएको रकमबाट वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता भएको हो। सम्झौता अनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा संचालित ब्लड बैंक मार्फत बिरामीलाई निशुल्क रगत उपलब्ध गराइने भएको छ। सम्झौता पत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख उन्माया ढकाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले हस्ताक्षर गर्नुभएको छ। सम्झौता कार्यक्रममा नगर प्रमुख ढकालले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावको कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने बताउनु भएको छ। उहाँले रगत अभावकै कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने पीड़ा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले सम्झौतापछि ब्लड बैंक मार्फत सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउँदै आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्न रक्तदान अभियानलाई समेत थप सशक्त बनाइने बताउनु भएको छ।
1: सल्यानका विभिन्न ठाउँबाट 8 थान भरुवा बन्दुक बरामद गरिएको सल्यान प्रहरीले जनाएको छ। बनगाड कोपिने नगरपालिका 12 चौरा स्थित सिद्ध गुफा सामुदायिक वनबाट 3, बस्नेउरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 डाँडा सल्ले सामुदायिक वनबाट 2 गरी 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले बन्दुक वन्यजन्तु चोरी शिकारी गर्नका लागि लुकाइएको हुन सक्ने बताउनुभयो। पछिल्लो एक हप्तामा यी भरुवा बन्दुक बरामद गरिएको उहाँको भनाइ रहेको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनुभयो। शाहलाई दलको नेताबाट हटाउने नेपाली कंग्रेसका मा बहुमत सांसदले र अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवान सिंह विष्ट संयुक्त नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।
1: रुकुम पश्चिममा 10 केजी अफिम सहित 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट नलगा नगरपालिका 3 कैनाका अन्दाजी 28 वर्षीय खड्ग पुन, 30 वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका 2 शान्तिनगरका 36 वर्षीय रामबहादुर सार्की र 18 वर्षीय सूरज विक पक्राउ पर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले उनीहरूलाई आठ बिस्कुट नगरपालिका 14 छिपारेबाट नियन्त्रणमा लिइएको बताउनुभयो। उनीहरूको साथबाट 10 केजी 160 ग्राम अफिम पनि बरामद भएको छ। जाजरकोटको कालीमाटीबाट नेपालगंजतर्फ हिँडेको लु 2 ख 5115 नम्बरको फोर्स गाड़ी चेक जाँचको क्रममा गाड़ीको पछाडि डिक्कीमा बेसारको बोराभित्र अफिम फेला परेको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भनेको छोटो विश्राम।
16: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
17: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 98 6 81 43 492 र 98 145 78 917।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: मा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
6: सूचना
5: यही जेठ 23 गते चौथो शनिवारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
8: रेडियो भेरी एफएम।
9: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी क्षेपास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियवमा 5 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएको आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएको खबरमा जनाइएको छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेका लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो।
7: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। सुर्खेतको सिन्ता र पञ्चपुरीले पनि कर्णाली प्रदेश सिनियर कप फुटबलको सेमी फाइनलमा ठाउँ पक्का गरेका छन्। सुर्खेत रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा सिमताले कालीकोटलाई 4-1 अन्तरले हराउँदै सेमी फाइनलमा ठाउँ पक्का गरेको हो। यस्तै आज बिहान भएको तेस्रो क्वार्टर फाइनल खेलमा पञ्चपुरीले मनगाड सल्यानको विरूद्ध 7-2 फराकिलो जित दर्ता गर्दै अन्तिम चारमा ठाउँ बनाएको हो। यसअघि सुर्खेतको वीरनगर पनि सेमी फाइनल प्रवेश गरिसकेको छ। कर्णाली प्रदेश फुटबल को आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरी 13 टोलीको समेत सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउनेछन्।
9: सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ।
7: नेपाली राष्ट्रिय क्रिकेट टोलीका 3 खेलाड़ीले लंका प्रिमियर लीग खेल्ने भएका छन्। श्रीलंकामा भएको खेलाडी ड्राफ्ट मार्फत अलराउण्डर द्वय कुशल बोर्तेल र दिपेन्द्र सिंह अहिरीसँगै लेग स्पिनर र सन्दीप लामिछाने लिगमा अनुबन्ध हुनुभएको छ। त्यस सन्दीप र दिपेन्द्रलाई एसोसिएट स्टार्ट क्याटेगोरीबाट आफ्ना किङ्स जाफना किङ्सले अनुबन्ध गरेको, सन्दीपलाई भने जाफना किङ्सले 20,000 अमेरिकी डलर अर्थात करिब 30,00,000 नेपाली रूपियाँमा किनेको हो। दिपेन्द्रलाई भने 15,000 अमेरिकी डलरमा अनुबन्ध गरेको हो। यस्तै ओपनर कुशल भने कोलम्बो काप्समा अनुबन्धित हुनुभएको छ, उहाँ पनि 15,000 डलरमा अनुबन्धित हुनुभएको छ।
9: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
7: कर्णालीका 3 जिल्लामा दादुरा देखियो। सुर्खेत, कालीकोट र जाजुकोटमा दादुराका बिरामी भेटिए।
9: कर्णालीका बिरामीलाई वीरेन्द्रनगर नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने, नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेत बीच सम्झौता।
7: रुकुम पश्चिममा 10 केजी अफिम सहित 4 जना पक्राउ, सलिनबाट 8 थान भरुवा बन्दुक बरामद।
9: र मियर कप फुटबलमा सुर्खेतको सिन्ता र पञ्चपुरी पनि सेमी फाइनलमा प्रवेश, सल्यानको भनगाड र कालीकोट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
10: यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
11: यही जेठ 23 गते शनिबारको दिन
10: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
12: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
13: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
12: विजय सुन चाँदी पसलमा नै किन नि?
13: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
14: छाछुट नगर, आज कति दिन रे?
15: 3 दिन भयो।
14: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
15: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
14: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
15: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। त्यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
14: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
14: ए लिनुहोस् त।
17: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
14: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
17: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
14: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
17: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बे टेलर्समा सिलाएको हो नि।
18: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
10: बम्बे वस्त्रालय एन्ड फेमस बम्बे टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
19: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा माझकोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सोक्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। तारादल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 2 मैनी हवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्यपश्चिम पृतनापति उपराती श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री साबर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणशार्दुल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत माई जोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मरमत तथा स्तरोन्नति गरेको छ। मरमत तथा स्तरोन्नति गरिएको उक्त विद्यालय पृतनापति उपरथी श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवाललाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकैसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 वाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसुन छ सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्ला स्थित भगवती दल गण्ड मोरङ जिल्ला स्थित शिवदल गण्डले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसुनजन्य विपद प्रतिकारी सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङ लामो गाउँपालिका 5 नाम्चेको चर्केम स्थित भलिबल ग्राउण्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीयलाई लक्षित गरी आयोजित शिविरबाट 51 जना विदेशी तथा 96 जना स्वदेशी गरी 147 जना लाभान्वित भएका छन्। यस्तै वीरदल गण्डले सैनिक अस्पताल इटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा 5 थर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 जना लाभान्वित भएका थिए। यस्तै समरजित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाजुरा जिल्लाको बडीमालिका नाट्यश्वरी, अछाम जिल्लाको बर्दादेवी खप्तड स्थित त्रिवेणी मन्दिर र सहस्रलिङ तथा डोटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुल्मले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरूष र 229 महिला गरी 456 जना लाभान्वित भएका छन्। यस्तै भवानी दल गणले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडावन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोक्रममा 158 महिला र 100 पुरूष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वाला दल गणले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरूष, वृद्ध वृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको चौथो संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2083 त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी चर्मकर्मी लोहकार केश कर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगासी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण ओदिन पासर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बदेवास महोत्तरी,
2: गरूड दलगण चरीकुट दुलखा,
3: श्रीजङ गण वीरगंज पर्सा,
2: बरकगढ राजविराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तु,
3: ज्वाला दलगण भरतपुर दान,
2: रामबाडकुलमा धागीथुम कुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमानदु स्कूलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सहेश र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीर दलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी,
2: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वार लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार,
2: र श्री दलकुलम खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खापत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री। नेपाल प्राकृतिक तथा जैविक विविधतायुक्त राष्ट्र हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थनी छ। सगरमाथाको हिमश्रृंखलादेखि तराईका घना वन, कोशी टप्पुका सिमसारदेखि सेफुक्सुण्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
4: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसंख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
5: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोगसँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेशन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेशन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेशन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
4: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
5: र म प्राविधिक सुबेदार शोभा विष्ट।
4: नेपालमा विक्रम सम्वत 2018 गैंडा गस्ती शुरू गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रम सम्वत 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रम सम्वत 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
5: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही चैत 5 नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रतिश्री पुरनखले,
6: नेपाली सेनाले विगत 50 प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको कदर स्वरूप हालै मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जस्तो विगत 5 जिरो कोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेसन अवार्डबाट पनि सम्मानित भएको थियो र भने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको बाघको संख्या झण्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
5: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झण्डै 5 अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नुमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ,
7: नेपाली सेनाले विगत 50 नेपालको विशेष गरी दुर्लभ वन्यजन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र सम्वर्धनमा ठूलो टेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गर्नलाई पनि यो सम्मान दिएको र नेपाल विश्वव्यापी रूपमा पनि एउटा टेरो पोचिङ अब राइनोस अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर्स यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठूलो टेवा पुगेको हुन र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएकोमा नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको। नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षणमा नेपाल उच्च स्थानमा रहन सक्नुको मुख्य कारण नेपाली सेना पनि हो, जसले गर्दा जिरो पोस्टिङ गर्न सकेको।
4: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन। कठिन भूगोलमा अहोरात खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। शून्य चोरी सिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको संख्या बढाउने सम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
5: यसैबीच प्रकृति संरक्षणलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेशन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रति श्री पुरन घले,
6: अपरेशन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कार्यवाहीहरूको अलावा विशेष गरी यो सुक्खायाममा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेशन लन्च गर्छौं, जसलाई हामीले अपरेशन संरक्षण भनेर नामकरण गरेका छौं। र यसमा हामीले आंकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाड़ी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेशन सञ्चालन हुन्छ।
4: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्वत 2067 अपरेशन संरक्षणको अवधारणा शुरू गरिएको हो। 2067 सालमा तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाड़ी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेशन संरक्षणबाट सञ्चालन गरिरहेको छ।
5: यो अभियान मुख्यत चोरी सिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार ओसार पसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानूनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
8: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षमा हामी चाहिँ सँगै काम गर्छौँ, 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू, तिनको वासस्थान र अन्य चोरी सिकारी अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानूनी क्रियाकलापहरू केही भएका छन् ती वन्यजन्तुको अपराधको कुराहरू, चोरी सिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको मैले पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पछि हामी केमा अलिकति फोकस गर्नुपर्ने छ भन्ने हाम्रो फ्युचर प्लानिङलाई पनि सहयोग गर्ने मैले लागेको छु। यो हाम्रो लागि एकदमै उपयोगी र हेल्पफुल चाहिँ मलाई लागेको छ यो आरक्षको सुरक्षाको लागि।
4: अपरेशन संरक्षण एक विशेष अभियान हो। यो अपरेशन तराई क्षेत्रका निकुञ्ज तथा आरक्षण सुरक्षा तैनाथ युनिटमा पुष 1 गतेदेखि शुरू भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाड़ी इलाकामा तैनाथ युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेशन सञ्चालन गर्दछन्।
5: चोरी शिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेशन संरक्षण सञ्चालन हुने गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत,
9: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, घडियाल गोही, जंगली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठूलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेशन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 अस्थायी एफओबी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबूत बनाएको छ। अपरेशन संरक्षण 12 सञ्चालन पछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम सेक्टरबाट हुने अवैध चोरी शिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुचुमकोला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घटराहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कोरी इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हरकत रोक्ने र पोचिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
4: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एक सिङ्गे गैंडा, पाटे बाघ, जंगली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एक सिङ्गे गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेशन संरक्षण सहयोगी सिद्ध भएको छ।
5: सामान्य अवस्थामा भन्दा अपरेशन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाड़ी, हात्ती तथा डुङ्गा गस्तीलाई थप बढाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बुस थाप्ने तथा चाड पर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेशन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबमगढका गणपति प्रमुख सेनानी श्री खिमबहादुर डाङ्गी:
10: हामीले अपरेशन संरक्षण 12 सञ्चालन गर्यौं र हालसम्म निसम्बन्धी निषेध क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जाल पासु बरामद र वन्यजन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेशन संरक्षण बारेको मुख्य उपलब्धि रहेको छ। बाँकी राष्ट्रिय निकुञ्जमा विशेष गरी हिंसक जनावर पाटेबाज र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात शिक्षित हुने मानव वन्यजन्तु द्वन्द्व चाहिँ मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि निकुञ्ज कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू छ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मेवार क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सवारी साधन दुर्घटना र वन्यजन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछन् र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोर इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लागू, त्यसै गरी स्पिड नियन्त्रणको लागि चाहिँ एमसिपी सञ्चालन गर्दै आइरहेको छ।
4: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्वीप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रस्ट्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम:
11: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई पाटा हो। प्रशासनले मात्रै समर्थन गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरिरहेका छौँ जोइन्टली टुगेदर बसेर नै गरिरहेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको छ, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि अब वन्यजन्तुको संख्या पनि बढेको छ। यति हुँदा हुँदै केही अब द्वन्दका घटनाहरू पनि भएछन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यू अपरेसन पनि हामीले सँगै घटग्रस्त वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएको छ या पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ सुनजनाको त्यसले चाहिँ रेस्क्यू गर्ने, वनतर्फ फर्काउने वा समातेर फोरमा राखेर हामीले संयुक्त रूपमा अपरेसनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको अवस्था छ।
5: डाक्टर अशोक कुमार रामले भने झैं प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयास सँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल:
12: वन्यजन्तुहरूको संरक्षणको कार्यमा नेपाल आर्मीको ठूलो कन्ट्रिब्युसन छ र हामीले अलिक सफलता हासिल गरेछौँ। त्यो चाहिँ एकदमै एक्जाम्पल नै छ। हामीले नयाँ नयाँ टेक्नोलोजीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने ट्रेनिङहरू गराउने क्याप्टिभ बिल्डिङ ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो, त्यो चाहिँ अलिकति हामी थोरै कम भएको र यसलाई अझ सुस्त गराएर अझ रेलवे डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। हामीले एउटा करिकुला नै बनाएर पछाडि चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँहरूलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्नुपर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा र हामीले अहिले अनुसन्धानका कामहरू पनि इन्भल्भ गराउने र उहाँ

0: समन्वय गरी कार्यान्वयन गर्न अपरेशन संरक्षणले सहयोग गरेको छ भने यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ। शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी
1: यस शिक्षालयले स्थापना कालदेखि नै प्रकृति संरक्षणमा तैनाथ रहेका युनिटहरूका सकल दर्जाहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ, जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टिओटी तालिम, प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आईटी बेस ट्रेनिङ, ढुङ्गा तथा मोटरबोट आधार तालिम, प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम, ज्वाइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम, श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा इन्डक्सन तालिम यस शिक्षालय सञ्चालन हुने गरेको छ। यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लैजाने उद्देश्य अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनात रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराई उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनर्जागरणकी तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र दाजुदार संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओटी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ।
2: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ। त्यसैले नेपाली सेनाले निकुञ्ज आरक्ष सुरक्षार्थ खटिएका फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ। यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ।
3: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्य जन्तुहरूलाई कसरी डाट गर्ने, क्यामेरा ट्रापिङ कसरी गर्ने, राष्ट्रिय निकुञ्ज आरक्षभित्र काठको गोलियाहरू कसरी निकाल्ने, राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट पेट्रोल कसरी गर्ने सबै कुराहरू सिक्यौं। मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन् अनि नेपाली सेना र निकुञ्ज बीचको चाहिँ सम्बन्ध कस्तो छ, नेपाली सेना र निकुञ्ज बीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेशन पक्षहरू चाहिँ अगाडि बढाइन्छ, यी कुराहरू पनि ती तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौं।
0: नेपाली सेनाले सञ्चालन गरेको अपरेशन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ। यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ।
4: विश्वले हामीले हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन, सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन। संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्रहरूसँगै मिलेर र विभिन्न संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि दिगोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो। त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो, त्यो सिकाइ नै सिक्न आउने हो। त्यसमा नेपाली सेनाको विशेष गरी यो जिरो पोचिङ प्रजातिको संरक्षणमा ठूलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ। जस्तै युथहरूको एन्टी पोचिङ युथहरूमा छन्, हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सिर्जना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो। सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सक्यो र विशेष गरी जुन संयन्त्र जुन कामको लागि सुम्पिएको छ त्यो सुम्पिएको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने त्यो सिकाइ सबै ठूलो त्यही हो। त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, भागको लागि पाएको छौँ, संरक्षण क्षेत्रमा भूपरिधि स्तरीयमा त युएन डेकेड्स अफ रेस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ। यो सबैमा कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ।
2: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि 5 दशक भन्दा बढीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। त्यसैले नेपाली सेनाको त्याग समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
5: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकाल सँगै म प्राविधिक अमलदार धनसरा मासकोटी पनि बिदा हुन्छु। नमस्ते।
6: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारका साथमा गीति कथा परालको आगो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। आफ्नै 43 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको अभियोगमा नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका 15 बस्ने 63 वर्षीय डम्बर गिरीलाई जेठ 16 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी झापा जिल्ला मेचीनगर नगरपालिका 15 बस्ने 55 वर्षीय रुद्र श्रेष्ठको हत्या गरेको अभियोगमा तनहुका 35 वर्षीय रामबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
1: कटुवा पिस्तोल एक थाल सहित सुनसरी जिल्ला देवानगंज गाउँपालिका 2 बस्ने 17 वर्षीय किशोर समेत दुईजनालाई सोही ठाउँबाट जेठ 11 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी एक थान भरुवा बन्दुक सहित इलाम जिल्ला इलाम नगरपालिका 11 का 45 वर्षीय मदन भन्ने मेघ बहादुर मगर र 53 वर्षीय गंगा बहादुर बिकलाई उनकै घरबाट जेठ 13 गते प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागु औषध टापेन्टाडोल 35,600 ट्याब्लेट, ट्रामाडोल 1,800 ट्याब्लेट, स्पास्मो 2,000 ट्याब्लेट र नगद 1,51,000 रूपियाँ सहित जुम्लाका 34 वर्षीय धनप्रसाद भट्टलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 5 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध टापेन्टाडोल 2,310 ट्याब्लेट र नगद 1,55,200 रूपियाँ सहित दोलखाका 27 वर्षीय अरूण सुरेललाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 9 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 1,690 ट्याब्लेट र नगद 27,500 रूपियाँ सहित भारतीय नागरिक 20 वर्षीय दयानन्द यादवलाई सुनसरी जिल्ला बरहा क्षेत्र नगरपालिका 5 जेठ 17 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध टापेन्टाडोल 600 ट्याब्लेट सहित कैलालीका 26 वर्षीय दीपक राज भट्टलाई भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 5 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ भने नियन्त्रित लागू औषध ट्रामाडोल 590 ट्याब्लेट सहित रामेछापका 23 वर्षीय प्रशान्त मगर र नुवाकोटका 23 वर्षीय अनिल लामालाई काठमाडौँ महानगरपालिका 17 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ 270 मिलिग्राम, नियन्त्रित लागू औषध ट्रामाडोल 290 ट्याब्लेट र स्पास्मो 150 ट्याब्लेट सहित 6 सुनसरी जिल्ला बरहा क्षेत्र नगरपालिका 6 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 31 वर्षीय चन्दन कुमार बहदार, 31 वर्षीय अमर राई, 39 वर्षीय आयत सिंह तामाङ, 19 वर्षीय समीर तामाङ, 20 वर्षीय शुभराज राई र 17 वर्षीय किशोर रहेका छन्। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 200 ट्याब्लेट र डाइक्लोमाइन 360 ट्याब्लेट सहित मोरङ जिल्ला बेलबारी नगरपालिका 1 बस्ने 30 वर्षीय रोमन राई, सोही नगरपालिका 1 बस्ने 25 वर्षीय विकल राई र सोही नगरपालिका 4 बस्ने 30 वर्षीय सुरेश राईलाई बेलबारी नगरपालिका 1 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध डाइजेपाम 140 एम्पुल, बुप्रेनोर्फिन 109 एम्पुल, फेनारागन 134 एम्पुल र नगद 17,700 रूपियाँ सहित सिन्धुलीका 29 वर्षीय सुजन लामालाई काठमाडौँ महानगरपालिका 6 जेठ 16 गते प्रहरीले पक्राउ गरेको छ।
1: ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन र सम्पत्ति शुद्धिकरण मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ललितपुर भैँसेपाटी बस्ने नवलपरासी जिल्ला पश्चिम सुनवल नगरपालिका 6 तुलसी अधिकारी पक्राउ परेकी छिन्। पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनार्थ जेठ 16 गते नेपाल फिर्ता ल्याइएको छ। उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट 2082 चैत 3 गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
2: ओए मिलन छिटो हिट, कस्तो डर लाग्ने गरी बिजुली चम्केको, यस्तो बेला त जति सक्दो सुरक्षित स्थानमा बस्नुपर्छ।
1: कस्तो डर पोक रहेछ भने,
0: के साह्रो डराएको हो त,
2: यस्तो डर लाग्दो मौसम भएको छ, डराउनु परेन भने
0: कति डौडेको भने पख्न, यो बिजुली चम्केको बेलामा एउटा सेल्फी खिचौ न भने दानी फोटो आउँछ कि यता हेर्दा यता हेर्दा।
2: अरे हेर्न यसको बुद्धि, आकाश गड्याङ गुडिङ गरेको बेला बिजुली चम्किँदा र चट्याङ पर्न लाग्दा खुला ठाउँमा बस्नु हुँदैन भन्छन्, त भने सेल्फी खिच्ने कुरा गर्दैछ।
0: केही हुन्न के केही हुन्न,
2: यस्तो कुरामा खेलाची नगर है, सानो हेल्चेक राईले ठुलो जोखिममा पर्न सकिन्छ।
0: ल तलाई थाहा रहेछ त नि, अनि यस्तो बेलामा अरू चाहिँ के गर्नुहुन्न सबैभन्दा त।
2: ल सुन, आकाशमा गड्याङ गुडुङ आवाज आउने बित्तिकै घरभित्र छिर्नु पर्छ, घरभित्र पनि सुरक्षित स्थानमा बस्नुपर्छ, झ्याल र भित्ताको नजिक नबस्ने, विद्युतीय उपकरणहरू र तार जडित फोन नचलाउने, अनि धाराका पानीमा करेन्ट आउन सक्ने भएकाले पानी छुने चलाउने गर्नु हुँदैन, बुझिस्?
0: यी त भए घरभित्र हुँदा अपनाउने सावधानी, अनि घर बाहिर भए चाहिँ के गर्ने त्यो पनि भन्न त।
2: यस्तो बेला घर बाहिर भए ठुला रुखको ओत नलाग्ने, चिसो ठाउँमा नबस्ने, बिजुलीको खम्बाको नजिक बस्दै नबस्ने, पौडी खेल्न र नुहाउनु त झन् हुँदै हुँदैन, अनि गाडीमा भए सिसा लगाएर भित्रै बस्नुपर्छ।
0: ल आज धेरै कुरा जान्ने मौका पाइयो, तलाई धेरै धेरै धन्यवाद है।
2: यी सावधानी अपनायो भने धेरै हदसम्म बच्न सकिन्छ भने चट्याङका कारण हुने मानवीय क्षति पनि कम हुन्छ। अब बुझिस कुरा?
0: बुझे बुझे।
3: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ गीति कथा परालको आगो।

बुढाबुढीको झगडा परालको आगो भन्छन्। साँच्चै यो उखान त्यसै भनिएको त पक्कै होइन होला। यसमा निकै गहिरो भाव छ, सत्यता छ। कहिलेकाहीँ परालमा लागेको आगो पनि देख्नु भएकै होला। आगोको झिल्को भेट्नै हुन्न, हुर्रै बलिहाल्छ र यसलाई देख्ने बित्तिकै वा अलिकति बल्न सुरु गर्दा झापचुप निभाउन पनि सकिन्छ। तर त्यही परालमा लागेको आगोलाई अलिकति मात्रै हावाले गति बदलिदियो भने त्यो खरानी बनेपछि मात्रै शान्त हुन्छ। घरभित्र श्रीमान श्रीमती बीचको झगडा पनि ठ्याक्कै त्यस्तै हुने रहेछ। त्यही परालमा सल्केको आगो जस्तै जब त्यो झगडामा तेस्रो व्यक्ति जोडिन थाल्छ नि, अथवा सम्बन्धमा अरूको कुरा सुन्न थालिन्छ नि, अनि तन्किन्छ आगो परालमै सल्किए जस्तै, जसले सम्बन्धलाई एकैछिनमा खरानी बनाइदिन्छ। मेरो सम्बन्धमा पनि ठ्याक्कै त्यसै गरी आगो तन्कियो, शंकाको आगो, निभ्दै ननिभ्ने गरी तन्कियो, जुन आगो सबै खरानी भएपछि मात्रै शान्त भयो।

महिमालाई आफैले मन पराएर धुमधामसँग बिहे गरेको हुँ। मेरी प्यारी महिमा, फूल जस्तै उजेली, जुन जस्तै शीतल अनि घाम जस्तै न्यानो उनको माया। आफूले असाध्यै माया गरेको मान्छेसँग शंका हुन्छ भन्छन्, होइन रहेछ। माया गरेको मान्छेसँग त हरदम माया हुनुपर्ने होइन र? उसो भए कसले भने माया गरेको मान्छेसँग शंका हुन्छ भनेर? सायद म जस्तै मूर्खले भनेको हुनुपर्छ। हो, मैले मेरी श्रीमतीलाई त्यस्तै शंका गर्थे। आज थाहा भयो, यो त रोग रहेछ, ठूलो रोग, क्यान्सर भन्दा पनि ठूलो रोग, जसले छिनभरमै ज्यान लिन्छ र दिन्छ पनि। मैले मेरी महिमा प्रति यति शंका गर्थे कि कोही केटा मान्छेसँग बोल्नै नहुने, चोकमा उभिएर कुरा गर्दा पनि त्यो को हो, किन बोले कि? मान्छेले सम्बन्धमा शंकाको नजरले हेर्न थाल्यो भने यतिसम्म गिर्दो रहेछ कि आफ्नै दाजुभाइसँग देख्दा पनि शंकाकै नजरले हेर्न थाल्छ र अन्तत शंकाले लंका जलाउँदैन, जिन्दगी जलाउँछ। मेरो जस्तै मेरो शंका गर्ने बानी फिटिक्कै मन नपराउने हुने। हरेक दिन, हरेक क्षण, हरेक पल हामी बीच झगडा हुन्थ्यो। मैले धेरै पटक कुटपिट पनि गरे। अनौठो कुरा त के थियो भने हाम्रो झगडामा केही छिमेकीहरू पनि मेरो साक्षी बनिदिन्थे, जो परालमा सल्किएको आगोमा लागेका बतास जस्तै हो। तिनीहरू पनि मतियार हुन् मैले गरेको अपराधको, र म मुख्य अपराधी हुँ। म हत्यारा हुँ, म बौला हुँ, म पागल हुँ, पागल।

एक दिनको कुरा हो, महिमा मेरी श्रीमती कामबाट साँझ घर फर्किँदै थिइन्। म भने यता घरमा रिसले चुर परेर बसेको थिएँ। त्यसमाथि छिमेकी साथीभाइले कान भरेर त्यो दिन मेरो रिस झन दोब्बर भएको थियो। महिमा घर आइन्, म रिसले फनफनिँदै कराउन र छन्किन थाले। त्यसैमा उनको मुखबाट पनि उत्तर आउन थाले। केही समय हामी बीच भनाभन भयो। ओरपरका छिमेकीले हामीलाई सम्झाउँदै थिए। मैले भने रिसले आँखै देखिन र छेउको बन्चरो उठाएर महिमाको टाउकोमा प्रहार गरे। महिमा भुइँमा ढलेर छटपटाउन थालिन्। मेरो भने अझै रिस मरेको थिएन। कसैले मलाई समातेर पछाडि तान्दै थिए त कसैले महिमालाई सम्हाल्दै। बिस्तारै मलाई रिसले छोड्दै गयो, तर उता मेरी श्रीमतीलाई पनि सासले छोड्दै थियो। एकैछिनमा सबै गाउँलेहरू जम्मा हुन थाले, रुईखराई हुन थाल्यो। म पनि होसमा आए र बिस्तारै पश्चातापले पोल्न थाल्यो। गल्तीको महसुस हुन थाल्यो, तर अपराध गरेर पश्चाताप गर्नु भनेको मरिसकेपछि सास खोज्नु जस्तै रहेछ। मेरो हातमा हत्कडी लाग्यो। आज चिसो कारागारको एउटा कुनामा बसेर यो कथा लेख्दैछु। यही कथा लेखे जस्तै गरी मेरी महिमाको लागि मलाई माफ गरिदेऊ भनेर एउटा चिठी लेख्न मन छ, तर महिमासम्म कसले पुर्याइदेला? मनको कुरा मनमै रह्यो।

0: आजकल म हरेक दिन श्रीमान श्रीमतीले एक अर्काको हत्या गरेको समाचार पढ्ने गर्छु। ती सबै म जस्तै हत्यारा त भए नै म जस्तै पागल पनि रहेछन्, अझ हुतिहारा पनि हो। जसले प्रेमलाई पूजा गर्न सक्दैन उसको घर कहिल्यै बन्दैन। माटो र पानीले घर बन्ने होइन, त्यो त प्रेमले बन्ने चिज हो, त्यो त प्रेमले बन्ने चिज रहेछ। एक अर्कामा गहिरो प्रेम चाहिन्छ, चाहे त्यो श्रीमान श्रीमती बीच होस् या दाजुभाइ दिदी बहिनी आमा बुवा जोसुकै प्रति किन नहोस्। रिस र आवेगले हत्या जस्तो जघन्य अपराधमा आफूलाई नधकेलौ, बरु प्रेम बाँडेर खुसी जीवन बाँचौ। शंका रिस र आवेगले त घर जलाउँछ, संसार जलाउँछ।
1: एथेन्जर प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो गीति कथा परालको आगो। यसका लेखक तथा प्रस्तुतकर्ता हुनुहुन्थ्यो दीपक राज विश्वकर्मा।
2: ओहो काकी, हात भरि तन्नै छ त, के लिएर आउनुभयो?
3: घाँस काट्न जंगल गएकी थिए, च्याउ भेटे अनि लिएर आएकी बाबु।
2: च्याउ त लिनुभयो काकी, तर यो खान मिल्ने च्याउ हो कि होइन?
3: हामीले सानो छँदा कति खान्थ्यौ यही च्याउ, खान मिल्ने च्याउ नै हो बाबु, हेर्दा त्यस्तै छ।
2: यस्ता जंगलमा उम्रेका जुन पाए त्यही च्याउ खान हुन्न है काकी, हेर्दा उस्तै भए पनि विषालु च्याउ पनि हुन सक्छन्। त्यसैले राम्रोसँग पहिचान नगरी खायो भने ज्यानै पनि जान सक्छ फेरि।
3: तैले भनिहालिस, डर पो लाग्यो त। होस् म पनि खान्न, के हो के हो, ज्यान भन्दा ठुलो के छ र अरू?
2: होइन होइन, खान त भइहाल्छ नि, तर खान मिल्ने हो कि होइन पहिचान गरेर मात्रै खानुपर्छ मात्र भन्न खोजेको के काकी मैले।
4: जंगलमा आफै उम्रेका च्याउहरू जथाभावी नखाऊ, च्याउको पहिचान नगरी खाँदा विषालु च्याउ पनि पर्न सक्छन्, जसले गर्दा ज्यानै पनि जान सक्छ। च्याउको पहिचान गरेर मात्र खाने बानी बसालौ।
1: हवस् त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहर नाथयोगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
3: पानी बचाई बाली लगाऊ।
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्दिनाथ, सावा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
3: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
4: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
5: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आस्थाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
6: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
7: यही जेठ 23 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 4 42 55 909 र 98 4 42 97 5 17।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: इट शुड बी क्लियर टू ऑल कंसर्न,
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढाइ राखेको द्विपक्षीय रूपमा यसबाट असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एल निनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिक पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,
2: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपु लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो समय ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
3: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मोहन के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्नमेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्ने परिस्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
3: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ। किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, यो प्रतिपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थितिहरू पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देश स्पष्ट पार्न सक्नुपर्छ।
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
3: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
0: उनी थिए पत्रकार हिवराज घिमिरे साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही नभएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गरेर।
5: जुम्लाको हियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
7: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्तोहरू चलन हुन्थ्यो। कोठोमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदोरहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरा भएन मलाई।
5: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
8: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसरी आँगन जाने के? सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
2: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाज नै।
10: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
11: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।